0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्केती लहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201 52,
8: मोबाइल 97460054।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
10: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै।
10: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
13: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 13 गते शनिबार, सन 2026 अगस्त 29 तारीख भदौ कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि। भोटे कोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
0: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4.38 अर्ब रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता।
1: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम। एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
0: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
1: र रविन्द्र ढाँटले रोड टू यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: काया कैरनमा अब खबरको सिलसिला। बाढ़ी पहिरो आएको 3 दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ, जंगल तथा भीरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ। सरकारले उद्धार तथा राहतका काम युद्ध स्तरमा भइरहेको दावी गरे पनि विशेष गरी सुरुङ, जंगल र भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी र पहिरोका कारण जलविद्युत आयोजनाका सुरुङमा कामदार तथा अरू नागरिक फसेका छन्। कतिपयले ज्यान जोगाउन जंगल तथा भीरको सहारा लिएका छन्। आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफुबेसी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन्। सड़क तथा पुलमा क्षति पुगेका कारण स्थल मार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनु परेको सरकारी भनाइ छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद हुनुका साथै सड़क तथा अरू भौतिक संरचना क्षति पुगेका वास्तविक अवस्था पहिचान गर्न कठिन छ। बाढ़ी आएको तेस्रो दिन हिजोसम्म पनि बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन। अहिले पछिल्लो विवरण अनुसार अहिलेसम्म 579 को शव फेला परेको छ। 1924 सम्पर्कविहीन रहेका छन् भने 3 दिनमा 4451 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीपछि नुवाकोट, रसुवा र धादिङका करिब 2000 जना विस्थापित भएका छन्। कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन्। 1000 विस्थापित होल्डिङ सेन्टरमा रहेका छन्। कतिपय खुला आकाश मुनि बसिरहेका छन्।
4: गएको बुधबार भीषण बाढ़ी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भन्यो। अहिलेको अवस्था चाहिँ के छ भनेर हामीले महाशाखाका बाढ़ी विज्ञ मनोज पोखरेललाई सोधेका छौं।
5: अहिले अब हामीहरूको स्टेसनहरूले देखाए अनुसार त त्यस्तो बाढ़ीको अवस्था नै देखिँदैन। अब हिजो यता त्यहाँ रसुवा प्रहरी कार्यालयबाट सिनबाट सूचना आएछ भनेर हामीलाई सूचना दिनुभएको थियो, अनि हामीले इन्फर्मेसनहरू यहाँबाट प्रभावित क्षेत्रमा पठायौं। र अहिले पछिल्लो अवस्था हेर्दाखेरि त्यस्तो बाढ़ी आएको अवस्था चाहिँ अहिले देखिँदैन।
4: आउने सम्भावना के छ?
5: अब आउने सम्भावना त अब तालमा त अब पानी जमेर बसेको त छ, अब त्यसको विश्लेषणहरू चाहिँ अब गरिराख्नु भएको छ। आउने सम्भावना त अब त्यसको अध्ययन भइरहेको छ, केही अब सूचना प्राप्त भयो भने उता चीन साइडबाट पनि अब हामी त्यसलाई रिलिज चाहिँ गरिहाल्छौँ।
4: अहिले जो भोटेकोशी नदी आसपास त्रिशुली नदी तपाईँहरूले भन्नुभएको छ आसपास क्षेत्र बासिन्दाहरूले चाहिँ के गर्ने?
5: त्यहाँको बासिन्दाहरू अब त्यो प्रभावित क्षेत्र भएको हुनाले अलि अब सजग भएर त बस्नु पर्यो, हेरिराख्नु पर्यो। अब अनि हाम्रो फेसबुक पेज नेपाल फ्लड एलर्ट भन्ने छ, त्यसलाई फलो गर्नु पर्यो होइन। केही अब त्यस्तो बाढ़ी सम्बन्धी जानकारी सोध्नु भयो 1155 अनि 2 डायल गर्नु पर्यो।
4: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। साथै भ्रामक सूचनाको पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ।
3: नुवाकोटमा आएको विनाशकारी बाढ़ीपछि नेपाललाई भारत र चीन दुवै छिमेकी सहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढ़ाएका छन्। सहयोग बढ़ाउने विषयमा हिजो भारतको दिल्ली र चीनको बेजिङमा उच्च स्तरीय छलफल भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार स्वास्थ्यकर्मी तथा राहत सामग्री सहितको टोली नेपाल पठाउने तयारी गरेको छ। चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ। अमेरिका, भूटान, पाकिस्तानले पनि बाढ़ी पीड़ितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन्। भारतले नेपालमा माग अनुसार बेलीब्रिज तथा त्यसको जडान गर्ने प्राविधिक टोली, सुरुङमा फसेकाहरूको उद्धार गर्ने टोली, स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिएको छ। बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम पनि बढ़ेको छ। विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा अहिलेसम्म 4,38,52,252 रूपियाँ संकलन भएको छ। यस्तै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि सरकारी अन्तर्राष्ट्रिय दात्री निकाय, छिमेकी देश तथा विभिन्न संघ संस्थासँग ठूलो रकम तथा सामग्री सहयोगमा आएको छ। तत्काल राहतसँगै पुननिर्माणको लागि समेत विकास साझेदारहरूबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउने प्रक्रिया सरकारले अघि बढ़ाएको हो। अस्ति बिहिबार सिंहदरबारमा भएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उद्धार, राहत तथा पुननिर्माणको योजनाबारे जानकारी दिँदै आपतकालीन सहायता तथा विभिन्न स्रोत मार्फत तत्काल करिब 25,000,000,000 रूपियाँसम्म वैदेशिक सहायताको प्रतिबद्धता आएको बताउनु भएको थियो। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-4-93-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुला आकाशमुनि त्रिशुली नदी किनारमा अहिलेलाई ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, भारत र चीन उद्धार राहतमा अघि सरे, राहत कोषमा जम्मा भयो 4,38,00,00,000 रूपियाँ, 25,00,000,000 वैदेशिक सहायताको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेको सीमा बुधबार बाढ़ी आउँदा कसैलाई भाग्ने समय मिल्यो, कसैलाई मिलेन। कोही सड़कै सड़क दौड़िए, कोही डाँडा पाखा लागे, कोही गाड़ी लिएर बाढ़ीको वेग भन्दा अगाडि भागे, कसैले बिजुलीको तार समातेर आफूलाई भेलबाट छुटाए, कसैलाई भने बाढ़ी आउनुभन्दा केही बेर अघि अर्को ठाउँ पठाएकोले जीवन जोगियो, जसले भाग्ने मौका पाए उनीहरूले ज्यान जोगाए, तर बाँचेकाहरूको कथा कहाली लाग्दो छ। उनीहरूले भागेर ज्यान त जोगाए तर आँखै अगाडि बस्ती बगेको देखे, सँगै काम गर्ने साथी आफन्त र परिवारका सदस्यहरू गुमाए, कतिले अझै उनीहरू फर्किने आशामा बाटो हेरिरहेका छन्, कतिलाई भने आफू बाँचेको खुशीसँगै आफूले देखेको मृत्युको दृश्यले पछ्याइरहेको छ। भोटेकोशीको बाढ़ीबाट जोगिएकाहरूका लागि त्यो मृत्युको मुखबाट भागेर जीवन पाएको बिहान थियो। उनीहरू मध्ये केहीका अनुभव सहित भोटेकोशी बाढ़ी जो संयोगले बाँचे शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ।
4: रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा, चितवन, नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा शव भेटिने क्रम रोकिएको छैन। आफन्तले पहिचान गर्न नसक्ने अवस्थाका शव बढ़दै गएपछि राख्ने ठाउँको अभावसँगै दुर्गन्ध फैलिएर व्यवस्थापनको संकट पनि गहिरिँदै गएको छ।
5: त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको बुधबारदेखि अवरूद्ध नागडुंगा मुगलिन सड़क खुलेको छ। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइएको छ, तर त्रिशुली नदीमा फेरि पनि बाढ़ी आउन सक्ने सूचना प्राप्त भएपछि राति गाड़ी सञ्चालनमा रोक लगाएको गजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाड़ी सञ्चालन हुन सक्ने प्रहरीको भनाई छ।
4: बाढ़ीपछिको समय स्वास्थ्यका दृष्टिले उत्तिकै संवेदनशील हुन्छ। दूषित पानी, चिसो र भिजेको वातावरण, स्वच्छताको अभाव र बिजुली संचार अवरूद्ध हुँदा उपचार समयमै नपाइने अवस्थाले झाडा पखला, छालाको समस्या, श्वास प्रश्वास सम्बन्धी रोग लगायतको जोखिम बढ़ाउँछ। साथी महेश गेवारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक समीर अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखिन सक्ने स्वास्थ्य जोखिम र तत्काल अप्नाउनु पर्ने सावधानीबारे कुरा गर्नुभएको छ।
6: घाइते भएका व्यक्तिहरूको उपचार प्रबन्ध नै सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि देखिने समस्याहरूमा हामीले हेर्यो भने धेरै आफन्त गुमाउनु भएको छ, सम्पत्तिहरू गुमाएको छ, कति चोटपटक लागेको छ, त्यो सबै हिसाबले मानसिक स्वास्थ्यको समस्या ठूलो समस्याका रूपमा रहन्छ तत्काल र दीर्घकालीन रूपमा पनि त्यही रहन्छ। त्यसपछि हुन सक्ने भनेको मानिसहरूको गासपास समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने गरी राज्यका सबै संयन्त्रहरू लागिरहेको अवस्था छ। सानो ठाउँमा धेरै मानिस बस्नुपर्ने, आफू घरमा बसे जस्तो नहुने, रुगाखोकी लगायत इन्फ्लुएन्जाका अरू समस्याहरू ल्याउन सक्ने हुन्छ। अरू पानीको स्रोतहरू प्रदूषित भएको, आफू बस्ने ठाउँहरूको पानीहरू सहज रूपमा नपाउने, फोहोर हुने, केटाकेटीहरू सजिलैसँग त्यहाँ पुग्न सक्ने, त्यस्तो अवस्थाले गर्दाखेरि पानीजन्य रोगहरू, किनभने हाम्रो सरसफाईमा पनि त्यसले ठूलो असर पार्ने हुन्छ, पानीजन्य रोगहरू, झाडा पखाला लगायतका कुराहरू जनस्वास्थ्यको हिसाबले समस्या हुन सक्छन्। कुहिने कुराहरू घर नजिक, आफ्नो वासस्थान नजिक आउन सक्ने, त्यो समस्याहरू हुन सक्ने, त्यस्तो हुँदाखेरि त्यो कुहिएका कुराहरूले ल्याउने खालका प्रदूषणहरू हामीले किटजन्य रोगहरू भन्छौँ, किरा फट्याङ्ग्राको वृद्धि भएर त्यसले ल्याउन सक्ने रोगहरू, अरू समस्याहरू हुन सक्छन्, पोषणका समस्याहरू ल्याउन सक्ने हुन्छन्। अर्को घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकहरू रहनुभएको अवस्थामा हामीले त्यो विशेष वर्गलाई हेरेर गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू त्यो नियमित गर्न नसकेर त्यसकी समस्याहरू ल्याउन सक्छन्।
5: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
6: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि नियमित सरसफाई र खाना अनि पानीको आरामको कुराहरू कुराहरू मानसिक रूपमा जुन घटना देखेर आउनुभएको छ, जुन आफूलाई पनि आफ्नो किसिमको त्रास छ, आफन्त गुमाउनुलाई पनि त्रास छ, केही नभएकोहरूलाई पनि त्यो देखेको कहिले नदेखेको त्यो पानीको बाढीको त्यो स्तर देखेर पनि एक किसिमको आफूलाई लागेको हुन्छ नि मनमा हो भन्ने यसरी त्यसले पनि समस्या ल्याउन सक्ने हुन्छ। त्यही भएर हामी आम सर्वसाधारणलाई नडराउन नआतिन, यो विपदको समयमा हामी सबै सँगै छौं, हामी सबैले मिलेर एकै अर्कोलाई ढाडस दिने, घर परिवारमा एकअर्काले आफन्तले एकअर्कालाई सहजीकरण गर्ने, त्यो समुदाय कुनै प्रभावित भएको छ भने नजिकमा रहेको अर्को समुदायले अरू व्यक्तिहरूले सहयोग गर्ने, एउटा गाउँ प्रभावित भएको छ भने नजिकको अर्को गाउँले सहजीकरण गर्ने, सरसफाईका कुराहरू अथवा सरकारका निकाय जति पनि निकायहरूबाट आउने आधिकारिक सूचनाहरूमा मात्रै विश्वास गरेर आफूले गर्ने कामहरू गर्ने, नभए यस्तो बेलामा चाहिँ विशेष रूपमा भ्रामक सूचनाहरू एकदमै धेरै आउने, महामारी यस्तो हुने अथवा यस्तो विपद हुने समयमा चाहिँ एकदमै अनावश्यक गलत सूचनाहरू सम्प्रेषण हुने खालको डरहरू एकदमै धेरै हुन्छ। त्यस्तोमा कुनै पनि त्यो खालको सूचनाहरू देखियो, कसैले भनेका जानकारीहरू त्यसरी राखेको देखियो भने त्यसलाई निरुत्साहन गर्ने, सरकारका आधिकारिक निकायहरूबाट आएका सूचनाका आधारमा कामहरू गर्ने, समन्वय गर्ने, एकले अर्कालाई सहयोग गरेर हातमालो गरौं, यो अप्ठ्यारो घडीमा हामी त्यसरी निस्किन सक्छौ।
1: केही भइहाल्यो भने चाहिँ ती व्यक्तिहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
6: केही भइहाल्यो भने नजिकमा रहनु भएको व्यक्तिहरूले सहयोग गरिदिने, सरकारको 1115115 नम्बरको हटलाइन नम्बर छ, स्वास्थ्य सेवा सम्बन्धी परामर्श जानकारी लिनका लागि हामीले त्यहाँ तत्काल फोन गरेर उहाँहरूले भने अनुसारको हामीले काम गर्न सक्छौ, उहाँहरूले परामर्श दिनुहुन्छ। अर्को कुनै मानसिक रूपमा कुनै समस्या भयो, मन अलिकति खुसी नहुने खालको समस्याहरू त्यस्तो रह्यो, अलिकति डर लाग्ने खालको भइरह्यो भने हामीले 1161166 नम्बरको हटलाइन नम्बर छ नेपाल सरकारको, त्यसमा गर्न सक्छौ, फोन गरेर जानकारी लिन सक्छौ। बाल बालिकाहरूलाई कुनै खालको त्यस्तो खालको मानसिक समस्या अथवा कुनै त्रास हुने खालको अथवा सहयोग चाहिने खालको भयो भने 1098 हटलाइन नम्बर छ, त्यसमा हामीले फोन गरेर सेवाहरू लिन सक्छौ।
4: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी, बाढ़ीपछिको स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपंक्षी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलप्रासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेतयोग्य जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्यायो। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ। अहिले कृषिभन्दा मानवीय उद्धारमा ध्यान दिनुपर्ने भएकोले कृषिको विवरण लिन सकिरहेका छैनौं। उहाँले भन्नुभयो, तटीय क्षेत्रका किसान प्रभावित भएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय ठाउँमा खेतयोग्य जमीन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुंगा, गेग्रान र हिलो थोप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आउँदो खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठूलो क्षति भएको छ। खेतीदेखि पशुधनसम्म क्षति शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
4: अब विदेशको खबर। चीनका राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कामलाई प्रभावकारी बनाउन जोड़ दिनुभएको छ। सीपीसी केन्द्रीय समितिको राजनीति ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा शी सहितका नेताहरूले गएको बुधबार गाइरुङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ितप्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नुभएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। परिवर्तनशील मौसम, भिरालो भाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपदपछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै चीनले नेपालको भोटेकोशी बाढ़ीपछि विपद प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ।
5: अब खेल खबर। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन पाँचको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका काशिप मर्डोकलाई हराए। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन्। ताजिमाले सेमी फाइनलमा भारतका चुन ग्रेन कोरेनलाई हराएका थिए। फाइनल खेल सन् 2027 को शुरूतिर हुनेछ। यदि फाइनल प्रतिस्पर्धा जितेमा रविन्द्र यूएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका ठाउँमा पानी परेको छ। ती ठाउँमा हल्कादेखि मध्यम पानी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवा चौरमा 34 मिलिमिटर पानी परेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। तीर आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ। आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात्र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा धेरै सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि झण्डै 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: बाढ़ीले रसुवा नुवाकोट र धादिङका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेली ब्रिज जडानका लागि सरकारले छिमेकी देश भारत र चीनसँग सहयोग मागेको छ।
5: नर्वेका राजा हेलार्डको 89 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको त्यहाँको दरबारले जनाएको छ।
4: भारतबाट 25,000 टन डीएपी मल जीटूजी प्रक्रिया मार्फत खरिद गरिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो। यो सँगै जीटूजी मार्फत भारतबाट कुल 75,000 टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ।
5: यस्तै सरकारले भोटेकोशी बाढ़ीमा सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूको ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ।
4: र भोटेकोशीको बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी हिजो अबेरसम्म पनि सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्। यस्तै 13 जलविद्युत आयोजनाका 936 कर्मचारी प्राविधिक पनि सम्पर्क विहीन छन्। काया कैरनमा अब पालो उखानको
5: दुःखको मित्र पक्का मित्र
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1,000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
4: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4,38,00,00,000 रूपियाँ 25,00,00,000 वैदेशिक सहायताको प्रतिबद्धता।
5: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
4: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
5: र रविन्द्र ढाँटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ीमा फँसेकाहरूको उद्धार गर्नुको सट्टा ग्यास सिलिण्डर लगायतका सामान टिप्न पानीमा हानथाप गर्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ नदीमा ठूलो बाढ़ी आएको छ। बाढ़ीले ग्यास सिलिण्डर दाउराका मुढाहरू बगाएर ल्याएको छ। केही मान्छे सिलिण्डर समाउन पछाड मछाड गर्दैछन् अनि पानीमा गएर सिलिण्डर काँधमा हाल्दै गरेको एउटाले भन्दैछ। अस्ति भर्खर भर्ने लाइनमा बस्या हो, अहिले चाहिँ तान्ने लाइनमा आइयो। आजको काया कैरनमा सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र प्रमाणित सूचनामा मात्र विश्वास गरौं। नमस्कार।

0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
1: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
1: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
1: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
2: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ।
2: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष कैद वा 30,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: रिबन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका विभिन्न समूह तथा व्यक्तिबाट भुटेकोशी बाढ़ी पीड़ितलाई आर्थिक सहयोग गर्ने क्रम जारी। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा गण्डकीको 4 करोड़ सहयोग, एपी पावर र दिव्य ज्योतिद्वारा 40 लाख प्रदान। सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अरब रूपियाँ संकलन। बेसर 4-5 वडाद्वारा पोखरा र काठमाण्डुमा घुम्ती सेवा शिविर सञ्चालन। अब समाचार विस्तारमा। हालैको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि लमजुङका विभिन्न व्यक्तिहरू तथा संस्थाले सहयोग गर्ने क्रम जारी राखेका छन्। लिस्बन स्थित 3 स्टार कन्सल्टेन्सी र ओला अमीगो ल्याङ्ग्वेज एण्ड कल्चर एसोसिएशनका तर्फबाट सुन्दरबजार नगरपालिका अर्थाय घर भए हाल पर्सुगलमा रहेका गुमान सिंह कार्कीले सरकारको राहत कोषमा 1,11,111 रूपियाँ सहयोग गरेका छन्। यस्तै बेसी सहर नगरपालिका 7 स्थित रोशन फ्रेश हाउसका संचालक रमेश वाग्ले र रामप्रसाद वाग्लेले 1,11,111 रूपियाँ राहत कोषमा सहयोग गरेका छन्। यसै क्रममा बेसर नगरपालिका 7 स्थित भूपू सैनिक अमाविका शिक्षकहरूले 78,000 रूपियाँ आर्थिक सहयोग गरेका छन्। शिक्षकहरूले स्वैच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। कक्षकोठामा ज्ञान र शिक्षा प्रदान गर्ने जिम्मेवारीसँगै विपदका बेला मानवीय सेवामा पनि योगदान गर्नुपर्ने भावनाका साथ शिक्षकहरू एकजुट भएर सहयोग रकम संकलन गरेको विद्यालयका प्राध्यापक विनोद गुरूङले बताउनुभयो। त्यस्तै सुन्दरबजार नगरपालिका 1 कुन्सा पुर्ख्यौली घर भए हालका चितवनको भरतपुर बसोबास गर्दै आउनुभएका तथा हाल यूएईमा कार्यरत गौलीले बाढ़ी पहिरो पीड़ितको उद्धार राहत तथा पुनस्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ। त्यसै गरी मर्सङ्गी गाउँपालिका 7 उस्ता पुर्ख्यौली घर भई हाल काठमाण्डु निवासी समाजसेवी सुरेन्द्र महान खलीले 50,000 रूपियाँ सहयोग गर्नुभएको छ। बेसा नगरपालिका 2 भकुण्डे स्थित शान्ति आमा समूहले तिर्खमा दरखाने कार्यक्रमका लागि छुट्याएको 50,000 रूपियाँ रसुवाको भुटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि सहयोग गरेको छ। उहाँले शुक्रबार उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहका सदस्यहरूले संयुक्त रूपमा रकम संकलन गरी कोषमा जम्मा गरेका हुन्। बाढ़ी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएको अवस्थामा पीड़ितको राहत तथा पुनस्थापनाका लागि आफ्नो क्षमता अनुसार सहयोग गरिएको सहयोगदाताहरूले बताएका छन्। विपदको समयमा गरिने यस्ता सहयोग मात्र रकम मात्र नभए पीड़ित नागरिकप्रतिको माया, सहानुभूति, मानवीय एकता र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति भएको बताएको छ। साथै विपद परेका नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिएको छ। लमजुङमा 50 मेगावटको मर्सङ्गी बेसी जलविद्युत आयोजना निर्माण गरिरहेका एपी पावर कम्पनी र दिव्यज्योति हाइड्रो पावरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 लाख सहयोग गरेका छन्। बुधबार बिहान भुटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार, राहत तथा पुनस्थापनाका लागि एपी पावर कम्पनीले 35 लाख र दिव्यज्योति हाइड्रो पावरले 5 लाख रूपियाँ सहयोग गरेको छ। एपी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत उक्त रकम तत्काल उपलब्ध गराएको हो। एपी पावर कम्पनीको अध्यक्ष सृजना खड्काले सहयोग रकमबाट बाढ़ी प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार कार्यमा टेवा पुर्याउने र विपदमा सरकारसँग सहकार्य गर्ने उद्देश्यले सहयोग गरिएको कम्पनीकी अध्यक्ष खड्काले बताउनुभयो। आपतकालीन राहतपछि प्रभावितहरूको दीर्घकालीन पुनस्थापना गर्न आवश्यकता अनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको उहाँले प्रतिबद्धता जनाउनु भएको छ। एपी पावरले बाढ़ीका कारण जलविद्युत आयोजना भौतिक पूर्वाधार र जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने प्रति दुःख व्यक्त गरेको छ। साथै बाढ़ीमा पनि बेपत्ता भएका आयोजनाका कर्मचारी तथा सर्वसाधारणको दुःख द्रुत खोजी र उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग माग समेत गरेको छ। विषम परिस्थितिमा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै आफ्नो क्षेत्रबाट सहयोगमा जुट्न कम्पनीले आह्वान गरेको छ। एपी पावरको सहायक कम्पनी दिव्य ज्योति हाइड्रो पावरले 5,00,000 सहयोग गर्दै हालैको विनाशकारी बाढ़ी तथा पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अपूरणीय क्षतिमा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। विपत्तिमा परेका हाम्रो दाजुभाइ तथा दिदी बहिनीहरूका लागि पुनः उत्थानको एक सानो आधार बनोस् भन्ने हाम्रो उद्देश्यले सहयोग गरिएको दिव्य ज्योति हाइड्रो पावर आयोजनाका प्रमुख उमेश नेपालीको भनाइ छ। गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, थादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विज्ञप्ति जारी गर्दै बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्ताप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। धार्मिक तथा यात्रा तथा अन्य कामका लागि रसुवा पुगेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशका नागरिकहरू लगायतका सबैको खोजी र उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग तीव्र समन्वय गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो। उहाँले संकटको यस घड़ीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन उद्योगी, व्यवसाय, राजनीतिक दल र नागरिक समाजलाई अपील गरेका छन्। साथै विपदको समयमा भ्रामक र पुष्ट सूचनाको प्रचार प्रसार नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि मुख्यमन्त्रीले विशेष आग्रह गर्नुभएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 खण्डमा झण्डै 2 अरब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयको अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजीसम्ममा 1,91,00,000 रूपियाँ भन्दा धेरै सहयोग जुटेको छ। दाताहरूको 10 वटा वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान फोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका थिए। यसैसँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,04,759 रूपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। निजी क्षेत्र, गैर सरकारी संस्था, प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रममा पनि चलिरहेको छ। संयुक्त अरब यूएईले 1,52,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। अस्ट्रेलियाले 55 करोड़ रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अमेरिकाले 5,00,000 अमेरिकी डलर घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2 करोड़ रूपियाँ दिने निर्णय गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनएलका पूर्व अध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। कोषमा गोर्खा ब्रुअरीले सबैभन्दा धेरै 10 करोड़ रूपियाँ सहयोग गरेको छ। त्यस्तै बीवाईडी साइमेक्सले 7 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। ग्लोबल आईएमए बैंकले 5 करोड़ रूपियाँ सहयोग गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इम्पान र आबद्ध जलविद्युत आयोजनाहरूले 5,05,50,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। व्यवसायिक क्षेत्रबाट सारज बेभरेज रेडबुलले 2 करोड़ रूपियाँ सहयोग गरेको छ। एनसुएल आजियर र एक्सट्रीम इनर्जी ड्रिंक्सले समान 1 करोड़ रूपियाँ सहयोग गरेका छन्। त्यस्तै हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालय मेट्रोक्सले 70 लाख रूपियाँ सहयोग गर्ने जनाएको छ। कम्पनीले त्यसमध्ये 50 लाख रूपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने र बाँकी 20 लाख रूपियाँ बराबरको अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ। स्वदेशी संस्था सँगै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहयोग घोषणा भएको छ। अमेरिकाले 5 लाख अमेरिकी डलर रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले 12 लाख अमेरिकी डलर बेलायतले सरकारले 5 मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्वास।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब

0: सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडी बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477692।
1: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 98564476।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
7: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
0: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
8: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
9: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो, म खोज्दैछु।
9: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
9: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
9: विल्सन विक्रम राई,
11: सुनिल थापा,
9: पशुपति राई,
11: डीबी गुरुङ।
12: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
13: मर्सेङ एफएम 95 मेगाहर्ज।
14: विश्व नगरपालिका दुई निवासी रामचन्द्र थापाले बाल गृहलाई विभिन्न सामग्री सहयोग गर्नुभएको छ। थापाले आफ्नो स्वर्गीय छोरा सन्देश थापाको जन्मदिनको अवसर पारेर आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा संचालित बाल गृहलाई भोजन सेवासँगै विभिन्न सामग्री सहयोग गर्नुभएको हो। थापाले स्वर्गीय छोराको स्मृतिमा बाल गृहका बाल बालिकालाई बेलुकाको भोजन, जर्सी 10 थान, फुटबल 1 थान र ब्याडमिन्टन 2 सेट गरी 23,275 रूपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको हो। 2060 भाद्र 11 गते जन्मिएका सन्देश रूसी सेनामा कार्यरत थिए। उनको 2081 जेठ 22 गते रूस युक्रेन युद्धमा निधन भएको

0: Chiều. नागरिकले सहज सरल र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले वेष्ट नगरपालिका 4 र 5ले जिल्ला बाहिर रहेका आफ्नो वडावासीलाई लक्षित गरी पोखरा र काठमाण्डु उपत्यकामा खुम्ती सेवा शिविर सञ्चालन गरेका छन्। दुवै वडाले भदौ 10 र 11 गते पोखरा स्थित लमजुङ समाज लक्ष्मी टोलमा खुम्ती सेवा शिविर सञ्चालन गरेको हो। त्यस्तै भदौ 2 र 3 गते काठमाण्डुको तारकेश्वर स्थित नालमा तमु समाजको केन्द्रीय भवनमा शिविर सञ्चालन गरेको थियो। पोखरामा भएको शिविरमा 60 जना र काठमाण्डुमा 30 जनाले सेवा लिएको वेष्ट चारका वडाध्यक्ष गम बहादुर गुरूङले जानकारी दिनुभयो। शिविर मार्फत सार्वजनिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत घटना दर्ता तथा पंजीकरण लगायतका प्रशासनिक सेवाहरू नागरिक स्थानीय तहमै उपलब्ध गराएको हो। रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कारणले पोखरा र काठमाण्डुमा बसोबास गर्दै आएका वडावासीले आफ्नो थाई ठेगानामा हुनुपर्ने पुग्नु पनि बाध्यता बिना नै आवश्यक सेवा लिन पाउँदा खुशी व्यक्त गरेका छन्। सामान्य प्रशासनिक तथा पंजीकरण सम्बन्धी कामका लागि समेत लमसुङसम्म आउनुपर्ने अवस्था हुँदा सेवाग्राहीको समय र आर्थिक खर्च बढ़नुका साथै यात्रा गर्नुपर्ने जोखिम समेत हुने गरेको थियो। खुम्ती सेवा शिविरले त्यस्तो बाध्यता हटाउँदै सरकार नागरिकको घर दैलोमा भन्ने अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको नगरपालिकाको भनाई छ। विशेष गरी जिल्ला बाहिर बसोबास गर्ने ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही तथा व्यक्तिगत घटना दर्ता र पंजीकरण सम्बन्धी सेवा लिनु पनि नागरिकका लागि यस्ता शिविर प्रभावकारी बनेका छन्। सेवाग्राहीले आफ्नो बसोबास रहेको स्थान नजिकैबाट सरकारी सेवा प्राप्त गर्न पाउँदा समय, यातायात खर्च तथा अनावश्यक झन्झट कम भएको बताएका छन्। स्थानीय तहबाट प्रदान हुने सेवा नागरिकको पहुँच पुर्याउन यस्ता खुम्ती शिविरले आगामी दिनमा पनि निरन्तरता दिन सके जिल्ला बाहिर रहेका वडावासी थप लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै नागरिकको आवश्यकता र बसोबासको अवस्थालाई मध्यनजर गर्दै अन्य प्रशासनिक तथा जनमुखी सेवा समेत खुम्ती माध्यमबाट विस्तार गर्न सकिने देखिन्छ। खुम्ती सेवा शिविरबाट लाभ लिनुभएका सम्पूर्ण सेवाग्राही तथा शिविर सञ्चालनका लागि आवश्यक सहजीकरण, स्थान व्यवस्थापन र समन्वयमा सहयोग गर्ने सम्बन्धित समाज पदाधिकारी एवं सेवाग्राहीहरूप्रति वेष्ट नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ। नगरपालिकाले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार आगामी दिनमा पनि आवश्यकता अनुसार जिल्ला बाहिर तथा नागरिकको पहुँचमा खुम्ती सेवा विस्तार गर्ने जनाएको छ। मर्सुङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका विभिन्न समूह तथा व्यक्तिबाट भुटेकोशी बाढ़ी पीड़ितलाई आर्थिक सहयोग गर्ने क्रम जारी। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा गण्डकीको 4 करोड़ सहयोग। एपी पावर र दिव्य ज्योतिद्वारा 40 लाख प्रदान। सरकारी विपद कोषमा 36 घण्टामा 2 अरब रूपियाँ संकलन। पेस्टर 4 र 5 वड़ाद्वारा पोखरा र काठमाण्डुमा घुम्ती सेवा शिविर सञ्चालन। बिहान 6:35 बजेको वर्षिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जानु त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
4: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसी सहर 7 पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
3: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
4: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
3: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
4: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
3: विस्तृत जानकारीको लागि
4: केयर फार्मेसी बेसी सहर 7 पुरानो बैङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 7 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: 아니네, 쿠시. 게 칸죠? 아스컬도 전에이 푸르디로 라스워스터 덱추다.
2: 칸이다 카스테 게이 오이나 디디. 람중 에그로비 컨산 द्वारा 우트파딧 수드다 람중 모하 비하나 벨루카 다이닉 에킥 삼차 칸이 가리고추.
1: 아니 모하사이 수드다라 오르가닉 네 홀라라?
2: 호니 디디. 람중 모하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파디 카티키 오르가닉 모하 호.
1: 모하 바이크 어루 키케 파인차 데 해?
2: 대하타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370मा जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फ्रेम, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसिसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 9847-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
9: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ 95 MHz।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
1: ओय अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9857133
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रो फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ।

0: एमपीएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9560744486।
1: सुरुकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
2: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
1: धन्यवाद काका।
2: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
1: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
2: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
1: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
2: हजुर हजुर,
1: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
3: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
6: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
7: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउ, छोरी
6: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
8: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
9: यसले गर्दा आज 40 वर्ष सुन्नु पर्यो। यो जन्मिनु सट्टा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिवसो 3 बजे र साझा 6 बजे।
1: सब शांति से सूरज जाता तो हजारों सालों से शांति हो दिए कहा ये सारे?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938।
5: I'm home, Daddy.
6: आया मरे नि आमा आया नि
7: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो?
6: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के?
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है?
7: ल दिदी बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 98498924 98450680।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टर बाजार चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 8 बजेको छ।
11: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार। रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ। म आरजी विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेघाज पोखरा र रेडियो मर्स्याङदी 95 मेघाज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्। विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति प्रकृति र मानवबीचको साइनो अटुट हुने गर्छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसलाई जोगाउँदै आइरहेका छन् तर बढ़दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ। विश्वमा बढ़दो औद्योगिक विकासले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ। अर्को रीतिरिवाज चालचलन रहन सहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखेली आएको ठाउँमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू उब्जिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो। यसैको सचेतीकरणको लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आईसीआईको आर्थिक सहयोग र नेफिन ओआईईको सहकार्य रहेको छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ। नेपाल आदिवासी जनजाति महासंघ।
0: आजको कार्यक्रम हामीले थारू समुदायमा रहेको बड़गर प्रथाको बारेमा तयार पारेका छौं। बड़गर अर्थात भलमनसा परम्परा थारू समुदायमा सदियौंदेखि प्रचलित मौलिक परम्परागत स्वशासन प्रणाली हो। यस परम्परा अन्तर्गत गाउँका बासिन्दाहरू मिलेर आफ्नो गाउँको सामाजिक सांस्कृतिक प्रशासनिक न्याय सम्पादन र विकास निर्माणका कामहरू व्यवस्थापन गर्न एकजना नाइके वा मूली चयन गर्छन् जसलाई बड़गर वा भलमनसा भनिन्छ। यसै सन्दर्भमा कार्यक्रम साइनोका लागि हामीले आज बर्दिया बासगढी नगरपालिका वडा नम्बर 5 बासगढी गाउँकी बड़गर नैना थारू र थारू संस्कार संस्कृतिका जानकार संचारकर्मी एकराज चौधरीसँगको कुराकानी सुनाउँछौं।

0: कार्यक्रमलाई अगाडि बढ़ाउ वर्दिया बासगढ़ी नगरपालिका वडा नम्बर पाँच बासगढ़ी गाउँकी बड़गर नैना थारूसँग गरिएको यो कुराकानीबाट। नैना थारूज्यू नमस्ते, यहाँलाई स्वागत छ।
1: नमस्ते,
0: आरामै हुनुहुन्छ? अध्यक्षज्यू, अब बडगर तपाईँ बाँसगढी नगरपालिका पाँच र त्यता सेरोफेरोको के कस्तो छ हालचाल सुनाउनु न।
1: हजुर, सब यता त ठिक ठाक।
0: थारू भाषामा बडगर भनेको के भन्छ यसलाई अध्यक्षज्यू?
1: थारू समुदायमा गाउँको सामाजिक सांस्कृतिक समुदाय कार्य सञ्चालन तथा व्यवस्थापन गर्ने परम्परा
0: गाउँको नेतृत्व गर्ने मान्छेलाई बडगर भनिन्छ। कहिलेबाट चल्दै आयो होला, कसरी चल्दै आयो होला, अग्रजहरूले के भन्दै आउनुभयो?
1: यो त पुस्तादेखि चलिआएको हो, परपूर्व कालदेखि।
0: बडगर हाम्रो एउटा परम्परागत प्रथा हो।
1: हजुर, परम्परागत प्रथा हो, गाउँको नेतृत्व गर्ने अनि सानोतिनो वाद विवादलाई मिलाइदिने।
0: बडगर चाहिँ समिति बन्छ होइन?
1: हजुर, बडगर समिति हुन्छ, सातजनाको समिति हुन्छ।
0: कतिजनाको?
1: सातजना।
0: सात?
1: हजुर, हाम्रो गाउँमा सातजनाको छ। टोल बडगर पनि हुनुहुन्छ, टोल बडगर पाँचवटा हुनुहुन्छ। एकजना सचिव, एकजना कोषाध्यक्ष, अध्यक्ष, सहायक बडगर, पाँचजना टोल बडगर गरेर नौजनाको
0: हुन्छ होइन। बडगरले कति एरिया हेर्नु पर्छ?
1: आफ्नो गाउँ मात्रै हो।
0: आफ्नो गाउँ भनेपछि जस्तो वडा नम्बर पाँच भरि हेर्नु पर्छ?
1: वडा नम्बर पाँच भरि होइन, एउटा गाउँ।
0: भनेपछि वडामा कति गाउँ हुन्छन्, त्यो प्रत्येक गाउँमा एक एकजना बडगर हुन्छ।
1: हजुर,
0: बडगरलाई यसो भन्दाखेरि त्यहाँको अब गाउँको टोली नेता मुखिया जस्तो हो कि कस्तो?
1: हजुर, मुखिया पनि भनिन्छ, भलमन्स भनिन्छ, मतामा भनिन्छ, तर त्यो बडगर नै हो। फरक फरक ठाउँको फरक फरक नाम पनि छ। अब बाँकी र बर्दियामा त बर्गर बर्गर नै भनिन्छ, अरू उता दाङतिर अनि कपिल वस्तु उता रूपन्देहीतिर कतै मुखिया भनिन्छ, कतै मातावा भनिन्छ, कोही भनमन्स भनिन्छ, उता पश्चिमतिर कञ्चनपुर कैलालीतिर भनमन्स भनिन्छ।
0: यो फरक फरक नाम भने तापनि सबै जिल्लामा बडगर भनेको मुखिया नै हो, बुझ्नुहुन्छ त्यहाँ?
1: हजुर।
0: तपाईँ त अघिल्लो वर्ष बडगर हुनुभयो, कसरी बन्नु भएको थियो, कसरी छान्छन् यो बडगर?
1: गाउँको सबै प्रत्येक जुरीबाट एकजना भेला बोलाउँछन् अनि सामाजिक निर्णय अनुसार चुनिन्छ। अगुवाई गर्ने, नेतृत्व गर्न सक्ने, समाजलाई मिलाएर लग्दा सक्ने मान्छेलाई सबैलाई सोधपुछ हुन्छ, कोतिर कतिको बहुमत छ त त्यही अनुसार चुनिन्छ।
0: म अध्यक्ष हुन्छु, बडगर हुन्छु भन्ने कोही हुनुहुन्छ भने उहाँहरूले पनि भन्न पाउनु पर्यो, तर उहाँलाई चाहिँ समाजका सबैले चाहिँ हुन्छ भन्नु पर्यो।
1: सबै भेला बोलाउने अनि थारू भाषामा खोज्ने भनी भनिन्छ, अनि त्यो भेलामा निर्णय गर्छन् कसलाई राख्ने त त्यही अनुसारले चुनेको।
0: म हुन्छु भनेर
1: सक्रिय भएर उभिने गाउँकाले पनि हुन्छ भन्न पर्यो।
0: गाउँकाले फेरि हुन्न भनेपछि हुन पाइन्न बडगर?
1: हजुर।
0: कस्तो कस्तो खालको गुण हुनुपर्छ?
1: इमान्दार, अनुभवी अनि जिम्मेवार हुनुपर्छ, सबैलाई मिलाएर लैजान सक्ने व्यक्तिलाई छनौट गरिन्छ।
0: यहाँ अघिल्लो वर्ष तपाईँ बडगर हुनुभयो नि होइन, अब के गर्नु पर्यो, तपाईँले के गर्दै हुनुहुन्छ सुनाउनु न।
1: सांस्कृतिक परम्परा र संरक्षण गर्ने काम, अब झै झगडा वाद विवाद गाउँमा भएको मिलाइदिने, परम्परागत नियमको समन्वयन गर्ने।
0: परम्परागत नीति नियमहरू कस्ता हुन्छन्?
1: जस्तै बेगारी झलारी परिश्रम गर्न नआउने व्यक्तिलाई दण्ड जरिवाना दिइन्छ। मान्छे मर्दाखेरि कुर्दिन जाने, मर्दा पर्दा साथ सहयोग गरिदिन पर्छ।
0: अब बोलाएको ठाउँमा आएन भने, कार्यक्रममा कोही गएन भने पनि जरिमाना हुन्छ?
1: हजुर, जस्तै बैठकमा आएनन्, बेगारी झलारी जस्तै परिश्रम गर्न आएनन्, त्यसको ठाउँमा जरिमाना तिराउनु पर्छ। कति पटक आएनन् त त्यही अनुसार दिनको 500 हुन्छ कि 300 हुन्छ, अब गाउँको निर्णय अनुसार नै तोकिन्छ।
0: पहिले चाहिँ तोक्नुहुन्न, अब बैठक बसेर कति जरिमाना गर्ने भनेर अनि गर्नुहुन्छ। हजुर, जय जगडा मिलाउने काम भयो कि भएन?
1: भयो त, दुईटा मुद्दा मिलाएको, ठुलो जय झगडा त होइन, त्यही सानोतिनो जय झगडा मिलाइन्छ।
0: बडगरले कुनै त्यस्तो मिलाउन सक्नु भएन, समस्या भयो भने त्योभन्दा माथि चाहिँ कहाँ जाने चलन छ?
1: हजुर, चौकीमा पठाइदिने सर।
0: मिल्दै मिलेनन् भनेपछि चौकीमा पठाइदिने प्रहरीले मिलाउनुहुन्छ। यसलाई चाहिँ छोड्न सक्नुहुन्न होइन?
1: पुस्तादेखि चलिआएको प्रथा हो सर, मिल्दैन,
0: छोड्न मिल्दैन। नयाँ पुस्तालाई चाहिँ कसरी बुझाइरहनु भएको छ?
1: हाम्रो पुस्तादेखि परम्परादेखि चलन चल्ती आएको प्रथा हो, यो छोड्न मिल्दैन भने सिकाउँछ।
0: उनीहरूको चासो कतिको छ?
1: चासो त छ नै सर, अहिलेको पुस्ताहरूले पनि धेरै चासो राख्छ, नाचगान गर्ने अनि आफ्नो परम्परा मौलिकता बिर्सिनु हुँदैन भनेर चासो राख्छ।
0: पुरुष मात्रै हुन्छन् कि वा महिलालाई मात्रै छान्छन् कि अब यो वर्ष महिला हुने अर्को वर्ष चाहिँ पुरुष बटगर हुने भन्ने हुन्छ, कस्तो हुन्छ?
1: पहिला त पुरुष मात्रै हुन्थे सर, अहिले महिला पनि हुन थाले
0: बटगर। अहिले महिला पनि हुन थाले, जस्तो तपाईँ बटगर हुनुभयो त्योभन्दा अगाडि कुनै दिदी बहिनी हुनुभएको थियो?
1: म पहिलो बटगर बाँकगरी नगरपालिकाको पहिलो बटगर, धेरै जस्तो गाउँमा त पुरुष सबै विदेशी, कुनै गाउँमा त त्यसको नेतृत्व गर्ने पुरुष अलिक कमै मात्रामा चल्छ। दिदी बहिनीको कुरा अलि पुरुष मान्छेसँग भन्न जान पनि अप्ठ्यारो मान्ने त्यही भएको कारणले
0: यो बटगर छान्ने समय पनि हुन्छ।
1: हजुर, यो माघी महिनामा हरेक वर्षको माघी महिनामा, माघी मनाइसकेपछि यता खोज्ने बज्ने कार्यक्रम हुन्छ, साधारण सभा जस्तै त्यही खोज्ने बज्नेमा छान्ने गर्ने। एक गते त माघी मनाइन्छ, कोही दुई गते, कोही तिन गते, कोही पाँच गते, दस गते, जहिले भ्याइन्छ।
0: भनेपछि माघी मनाएपछि माघको पहिलो हप्ता अथवा दोस्रो हप्तासम्म बटगर छानिसक्नुहुन्छ?
1: छानिसक्नुपर्छ हजुर, माघी महिनादेखि हाम्रो नयाँ वर्ष लाग्छ, सुरु हुन्छ।
0: के हुन्छ त्यो? अब बटगर छानिएको अवस्था पनि भयो, माघी मनाउँदै नयाँ वर्ष मनाउँदै गरेको अवस्था पनि भयो, त्यो बेलामा चाहिँ विशेष के हुन्छ माघीमा?
1: माघीमा ढिक्री बनाउँछौँ, माघी मनाउने चाहिँ ढिक्री हुन्छ, परिया हुन्छ, अनि कतालु भन्ने हुन्छ तरकारी, अनि सुअर पनि मार्छन्, बुङ्गुर हुन्छ नि, पोषको 29 गते बुङ्गुर मार्नु, अनि माघीको 1 गते मनाउनु, मनाइसकेपछि बरघर सुन्ने चाहिँ खोज्ने खोज्ने गर्ने, नाचगान सहित मनाइन्छ।
0: त्यहाँ कुलो लाउनु पर्ने होला, सिँचाइ गर्नुपर्ने होला, त्यसको व्यवस्थापन अब बटगरले कसरी गर्नुहुन्छ?
1: कुलो नाला सिँचाइको गाउँभरिका सबै सामूहिक रूपमा मिलेर कुलो नालो भयो, जस्तै नहरहरू, सिँचाइको मरम्मत सम्भार, जसलाई हामी बेगारी भनेर भनिन्छ, बेगारी गराउने मरम्मत सम्भार गराइन्छ प्रत्येक वर्ष।
0: यहाँको कार्यकाल चाहिँ अब कस्तो रह्यो? यो माघमा 1 वर्ष पुग्छ, फेरि आउनुहुन्छ, फेरि आउने रहर छ, अझै केही काम गर्न बाँकी छन्?
1: अब 5 महिनाहरू छ सर, अब गाउँकोले के भन्छन्, गाउँको निर्णय अनुसार, मैले भने अनुसार त अब 1 वर्षहरू चलाउन पाए हुन्थ्यो भन्ने सोच छ।
0: 1 वर्ष अर्को बस्न पाए हुन्थ्यो भन्ने सोच छ?
1: हजुर, 1 वर्षमा त तितो मिठो केही बुझ्यो, तर अझै केही बुझ्न बाँकी छ।
0: समय दिनुभयो, कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: कुरा गर्न अवसर दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद। जनजाति आदिवासीलाई अगाडि बढाइराख्नु भएको छ, हामी पिछडेको जाति हो, धेरै धेरै धन्यवाद उहाँलाई पनि।
0: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद, नमस्ते।
1: हजुर, नमस्ते।

0: बडगर नैना थारूसँग गरिएको कुराकानीपछि अब थारू संस्कार संस्कृतिका जानकार संसारकर्मी एकराज थारूसँग गरिएको यो कुराकानी सुनाऊ।
1: नमस्कार एकराजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार, धन्यवाद।
1: आराम सन्चै हुनुहुन्छ?
2: एकदम ठिक छु।
1: म थारू समुदायको यो बडगर प्रथा यो संस्थाका बारेमा कुराकानी अलिकति गर्न चाहन्छु। लामो समयदेखि अब आफ्नो संस्कार संस्कृति रीति रिवाज अधिकारको बारेमा बहस उठाउँदै आउनु पनि भएको छ। यो बडगर संस्था बडगर प्रथा भन्नाले के बुझिन्छ सर?
2: बडगर प्रथा भन्नाले यसलाई चाहिँ बर्दियामा बडगर भन्छन्, दाङमा मटामा भन्छन् र कैलाली कञ्चनपुरमा यसलाई चाहिँ भल मनसा भनिन्छ। अब यो बडगर प्रथा भनेको चाहिँ एउटा थारूहरूको समाज सञ्चालन गर्ने एउटा स्वशासन हो, गाउँ सञ्चालन गर्ने स्वशासन पद्धति नै बडगर अथवा चाहिँ मटामा भल मनसा हो भनौँ न यसलाई। यसलाई स्वशासन किन भनिए त भन्दाखेरि यसले चाहिँ गाउँको रीतिथिति बनाउँछ, नियम कानून बनाउँछ, गाउँको योजना कार्यान्वयन गर्छ, योजना बनाउँछ, कार्यान्वयन गर्छ, गाउँमा चाहिँ न्याय निसाग गर्छ। एउटा राज्यमा हुनु पर्ने सबै अङ्गहरू यसमा हुन्छ। यसमा व्यवस्थापिका छ, व्यवस्थापिकाले प्रत्येक वर्ष बस्ने ग्राम सभा जसलाई हामी बठेरी अथवा पोर्नी मोर्नी भन्छौँ अथवा कैलालीमा चाहिँ भुराखेल भन्छ, त्यसले चाहिँ गाउँको रीतिथिति बनाउने, यसलाई चाहिँ नवीकरण गर्ने, पुरानैलाई राख्ने कि नयाँ बनाउने भन्ने कुरा गर्छ, नेतृत्वको चयन गर्छ, योजना निर्माण गर्छ। अब त्यस्तै अब कार्यपालिकाको रूपमा चाहिँ यसले चाहिँ आफ्ना नेतृत्वहरू चयन गरेर त्यसलाई एक वर्षको लागि जिम्मेवारी दिन्छ। गाउँका मटामा बर्गर भलमन्सा भए गाउँका प्रमुख, त्यसपछि चाहिँ समाचार सञ्चार गर्नको लागि चाहिँ चौकीदार नियुक्त हुन्छ, लेखापढी गर्नको लागि चाहिँ निखण्डार नियुक्त हुन्छ, अनि गाउँको विकास निर्माण गर्नको लागि अगुवाहरू नियुक्त हुन्छन्, ग्राम थान जसलाई चाहिँ भुइँ थन्वा भन्छौ त्यसमा पूजा गर्नको लागि चाहिँ गुरुवा केशकहरू नियुक्त हुन्छन्, फलामको काम गर्नलाई कृषि औजारहरू बनाउने काम गर्नको लागि चाहिँ लोहारहरू नियुक्त हुन्छन्। यो गर्दाखेरि त्यहाँ एउटा चाहिँ कार्यकारी समिति बन्छ भनौँ। अब न्यायपालिकाको कुरा गर्दाखेरि गाउँमा आइपर्ने विवाद समाधान गर्नको लागि त्यहाँ चाहिँ कचेरी बसाउने चलन हुन्छ, त कचेरीले चाहिँ त्यहाँ छिनोफानो लगाउँछ, त्यो पनि सामूहिक रूपमा चाहिँ निर्णय गर्ने परम्परा हुन्छ। त्यसमा चाहिँ के कस्तो खालको बिगार गर्यो होइन, कस्तो खालको बदमासी गर्यो भने कति दण्ड लिने, कति सजाय लिने, कति खारा लिने हुन्छ
1: क्या।
2: त्यो दण्डलाई चाहिँ दार भन्छौँ अनि जरिमानालाई चाहिँ खारा भन्छौँ। त्यसको पनि निर्धारण गरिएको हुन्छ। कामकाजी अगुवाहरू जसले काम गर्नुहुन्छ, फुल टाइम काम गर्नेहरूको त ज्याला हुन्छ, जसलाई चाहिँ टिहाई भन्छौँ, त्यो टिहाई चाहिँ गाउँभरिका मान्छेहरूले अन्न संकलन गरेर दिने हो। जो चाहिँ स्वयंसेवी रूपमा काम गर्नुहुन्छ उहाँले चाहिँ स्वयंसेवी नै गर्नुहुन्छ, उहाँहरूको मानमनित हुन्छ होइन। एउटा राज्यमा हुनुपर्ने सबै अङ्गहरू मैले भने व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र राज्यको चौथो अङ्गको रूपमा हेरिने पत्रकारिता जुन छ त्यो पनि त्यहाँ हुन्छ, संचार गर्ने कामहरू पनि त्यहाँ हुन्छ। त्यसकारण यो एउटा थारूहरूको परम्परादेखि चल्दै आएको एउटा स्वशासन पद्धति हो।
1: कस्तो राम्रो कुरा सुनाउनु भयो। त्यहाँ संचारको काम पनि हुन्छ, त्यहाँ न्यायपालिकाको काम पनि हुन्छ, कार्यपालिकाको काम पनि हुन्छ, व्यवस्थापिकाको काम पनि हुन्छ भनेपछि त अहिले वर्तमान हाम्रो राज्य व्यवस्था जुन मोटिभमा चलिरहेको छ त्यो त हाम्रो प्रथा जनै त प्रथामा पनि जीवित रहेछ होइन?
2: होइन, अब राज्यको परिकल्पना जसरी सुरु गरियो नि, मान्छेले चाहिँ एउटा राज्यको परिकल्पना गर्यो, त्यो परिकल्पना हाम्रो पुर्खाहरूले पहिले नै गरिराखेका थिए, बट सायद त्यसैलाई हेरेरै राज्यको परिकल्पना गरेको हुनुपर्छ भन्ने चाहिँ मेरो दावी छ।
1: कति जिल्लामा यो प्रथा छ?
2: अहिले हामीले देखेको 5 जिल्लामा चाहिँ एकदमै क्रियाशील छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थोरै अवशेषको रूपमा काम भइरहेको कपिल वस्तुमा पनि हामीले पाएका छौँ। 6 जिल्ला भनौँ न, सुर्खेत समेत गरेर 7 जिल्लामा यो प्रथा अझै चाहिँ जीवितै छ। मैले पूर्वका जिल्लाहरूमा भेटघाट गर्दाखेरि उहाँहरूले पनि भन्नुहुन्थ्यो, पहिला हाम्रोमा पनि यहाँ चाहिँ यो प्रथा थियो, थारूको प्रथादी संगठन त्यहाँ थियो होइन, उहाँहरूको अहिले चाहिँ एक्टिभ छैन, त्यहाँ क्रियाशील हुनुहुन्न उहाँहरू। अहिले यताको 7 जिल्लामा चाहिँ प्रथा अलिक क्रियाशील छ।
1: अब बडगर भनेपछि गाउँको मूली मान्छे, मुखिया मान्छे होइन?
2: हजुर।
1: कसरी छान्छन्, कस्तो हुन्छ प्रक्रिया?
2: गाउँको ग्राम सभा जसलाई चाहिँ हामी बचेरी अथवा खोज्ने बोज्ने भन्छौँ, कैलालीमा यसलाई भुराखेल पनि भन्छन्, त्यो बस्ने समय चाहिँ माघको पहिलो हप्तामा हो। पहिलेको परम्परागत चलन अनुसार चाहिँ यो माघको 2 बस्थ्यो र माघको पहिलो हप्ता या दोस्रो हप्ताभित्रमा बसिसक्छ। त्यो बस्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि 3-4 पहिले नै गाउँको चुनावले त्यहाँ हाक लगाउँछ र 1 चाहिँ गाउँको यो खोज्ने गर्ने अथवा पछि बस्ने छ तपाईँहरूलाई सूचना गरिराखेका छौ। त्यो दिन चाहिँ सबै अनिवार्य जुट्नुपर्छ भन्छ।
1: हाँक लगाउने भनेको त्यो कटुवाल लगाउने?
2: हजुर हजुर, ठुलो तोरमा लहर। अब यो चाहिँ बुधबार अथवा चाहिँ बिहिबार कहिले हो, यो गाउँको चाहिँ खोज्ने बोज्ने बखेरी हुँदैछ। गाउँको मान्छे सबै जुट्नु होला त्यो दिन, अन्त नजानु होला होइन। भनेपछि प्रत्येक घरबाट एकजना आउने चलन हुन्छ। जङ्गाली समुदायमा चाहिँ के पनि हुन्छ भन्दाखेरि त्यो बखेरी जाँदाखेरि एक एक गोलभा पनि लैजाने चलन हुन्छ, जहाँ लग्ने अनि त्यो ठुलो भाँडोमा सबैले खन्याउँछन् अनि जहाँ खाँदै कुरा गर्दै गर्ने हुन्छ। यता दाङ बाहिरतिर चाहिँ अहिले जहाँ खाने चलन छैन, त्यस्तो छैन, तर प्रत्येक घरबाट एकजना चाहिँ अनिवार्य उपस्थित हुनुपर्छ। त्यहाँबाट पुराना वर्गर जुन छन्, मटावा जुन छन्, उनले चाहिँ सुरुमा भन्छन् ल अब चाहिँ यो बखेरी बसन लाग्यो, तपाईँहरूले के भन्नुहुन्छ, पुरानो नेतृत्वलाई राख्ने हो कि नयाँ छान्ने हो कि के गर्ने हो भन्नुहोस् भन्ने भयो। त्यो भनिसकेपछि अब पुरानाहरूलाई पनि बस्ने मन छ भने बस्छु भन्छन्, बस्ने मन छैन भने मैले अब चाहिँ गर्न सक्छु तपाईँहरूले गर्नुहोस् भन्छन् होइन। त्यो गरिसकेपछि नयाँ नेतृत्व ल अब वर्ग मतावा भलमुन्सा कललाई बनाउने, चौकीदार को बस्ने हो, चौकीदारको ज्याला चाहिँ कति हो, तिहाइ गत वर्ष यति 25 क्विन्टल ज्याला थियो भने फेरि पुग्यो कि पुगेन, लेखनदार को बस्ने हो, लेखापढी गर्ने मान्छे, चौकीदार को बस्ने हो, चिरकिया को हुने हो होइन, गुरुआले राम्रो काम गरे कि गरेन, राख्ने कि नराख्ने, यो सबै कुराहरू नेतृत्व चयन हुन्छ र सकेसम्म सर्वसम्मति नै हुन्छ। निर्वाचन हुने प्रक्रिया पनि अहिले त सुरु भइसकेका छ, तर सकेसम्म चाहिँ सर्वसम्मति नै गर्ने चलन छ। अब रीतिका कुराहरू हुन्छ, बिहे भोज मर्ने गर्ने होइन, संस्कारमा कसरी लाग्ने त दाउरा कसरी दिने, पात दाउरा पात दिने चलन छ, बिहेमा मर्ने मान्छे मृत्यु संस्कारमा त्यो कसरी दिने, साना साझो त्यहाँ चाहिँ बस्न जाने चलन हुन्छ 9-10 दिनसम्म, कति कतिजनाको मान्छे पालो लगाएर बस्न जाने, सार्वजनिक कामहरू गर्न पर्यो, विकास निर्माणका कामहरू गर्न पर्यो भने कसरी लाग्ने, नआउनेसँग दैनिक कति चाहिँ लिने, खाना लिने, जरिमाना लिने, छोराको बिहे गर्दाखेरि कति लिने, छोरीको बिहे गर्दाखेरि कति दिने, काम गरिदिए बापत त्यहाँ चाहिँ काम गरिदिन्छ, तिमीलाई चाहिँ पैसा दिने चलन हुन्छ क्या।
1: यो हाम्रो मौखिक कथामा आधारित पनि हुँदै आयो, पछिल्लो क्रममा लेखनीय पनि त्यस्तो भएको छ।
2: अहिले यो कानूनी मान्यता पाइसकेपछि, कानून नै बनिसकेपछि त लिखित हुन पर्यो, औपचारिक हुनु पर्यो। औपचारिक गर्दाखेरि अहिले चाहिँ के गरिदिया छ भन्दाखेरि पालिकाहरूले, जुन पालिकाले भर्खर ऐन अथवा मटाउ ऐन पास गरेका छन्, उनीहरूले एउटा विधानको खाका पनि बनाइदिएका छन् त्यहाँ। त्यसमा चाहिँ बर्गरको काम के हुन्छ होइन, अनि चौकीदारको काम के हुन्छ, यिनको चाहिँ योग्यता के हुनुपर्ने हो, गुरुहरूको कति हुन्छ, त्यो सबै कुरा त्यहाँ लेखिएको हुन्छ। र एउटा परिच्छेदमा चाहिँ के बनाइदिएको छ भने गाउँको रीतिथिति भनेर एउटा परिच्छेद बनाइदिएको छ। त्यो रीतिथितिमा चाहिँ मैले अघि भने अनुसार बिहेमा छोराको बिहे गर्दाखेरि कति पैसा लिने, कतिजना लाग्न जाने, काम गर्न जाने, मृत्यु संस्कारमा कति जाने। अब अहिले चाहिँ विज्ञप्तिको रूप आइरहेको यो रातभरि नै ठुलो स्वरमा डिजे बजाइदिन्छन्, रातिको 10 बजेपछि चाहिँ डिजे बजाउन नपाइने, खानपिन गर्न 10 बजेभित्र सक्न पर्ने, यस्ता कुराहरू पनि त्यहाँ लेखिएका छन्। बाल विवाह नगर्ने, लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न यो गर्ने, जाँड खाएर चाहिँ रक्सी खाएर हो हल्ला गर्ने मान्छेलाई चाहिँ यति दाग लिने, सामान्य कुराहरू जुन कुराहरू व्यवहारमा पहिला पनि उनीहरूले गरिराखेका थिए त्यो कुराहरूलाई अहिले उनीहरूले आफ्नो विधान पनि लेखिराखेका छन्। त्यस कारण अब हिजोसम्म अलिक सजिलो अवस्था हुँदाखेरि त मौखिक रूपमा चलिराखेका थिए, तर अब चाहिँ मान्छेहरूले नटेर्ने भयो नि त, त्यो भन्दा हुनाले अहिले त्यो लिखित कानूनहरू पनि त्यसरी चाहिँ बनाइएका छन्।
1: भनेपछि अब हामीले उठाउँदै आएका मागहरू केही न केही रूपमा परिपूरण भएका छन् वा बुझिएको छ, सम्बोधन गरिएको छ, तर बाँकी त अरू पनि होला नि होइन।
2: खासमा कुरो चाहिँ राज्यको स्रोतमा पहुँच पुग्यो कि पुगेन भन्ने कुरा हो। यो ऐन बनाइसकेपछि के साँच्चै गाउँका मान्छेहरूले स्थानीय सरकारले हामीले तिरेको करबाट पाउने सेवा सुविधा हो त्यो पाइराखेका छन् त भन्ने कुरा चाहिँ मुख्य कुरा हो होइन। अर्को कुरा यसले पहिचान जोगायो कि जोगाएन, अथवा चाहिँ पहिचानलाई पो मार्यो कि भन्ने कुरा, दुईटा कुरा। एउटा चाहिँ अब अधिकारको कुरा गर्दाखेरि हामीले भन्छौँ बस्ती स्तरको योजना बनाउँदाखेरिको जुन चाहिँ प्रक्रिया छ, 7 करोड मध्येको सुरुको प्रक्रिया, त्यो प्रक्रियामा चाहिँ यिनीहरूले प्रत्यक्ष सहभागिता जनाउँछन्। गाउँले बनाएको मार्गको खोज्ने गोजीमा भएको जुन निर्णय गरेको योजना छ, त्यो योजनालाई चाहिँ वडाले समावेश गर्यो कि गरेन भन्ने कुरा एउटा पहिलो कुरा। त्यो समावेश भइसकेपछि रातो किताबमा आइसकेपछि त्यसपछि त्यसमा बजेट आउँछ, त्यो बजेटको सदुपयोग उनीहरूले गर्न पाउँछन् कि पाउँदैनन्, सदुपयोग भएको छ कि छैन, राम्ररी प्रयोग भएको छ कि छैन भन्ने कुरा हो। त्यसकारण अहिले चाहिँ हामीले चाहिँ के भनिरहेछौँ भन्दाखेरि बस्ती स्तरले बनाएर पठाइसकेको योजना नगरपालिका या गाउँपालिकाले स्थानीय तहले स्वीकृति गरिसकेपछि त्यसमा आउने बजेट पनि गाउँकै खातामा जानुपर्छ भन्ने हाम्रो भनाइ छ। धेरै गाउँको खातामा पनि गई पनि राखेको छ होइन। अब राज्यको स्रोतमा अरू कुराहरू, अरू जस्तै स्थानीय तहले दिने सेवा सुविधाहरू, अब कृषि शाखाले वितरण गर्ने बिउ मल होइन, अरू चाहिँ अनुदानहरू उनीहरूले पाउँछन् कि पाउँदैनन्, सही रूपमा त्यहाँ गइराखेका छ कि छैन, अनि त्यसपछि सेवा सुविधाहरू जस्तै वरिष्ठ नागरिकहरूको भत्ता भयो, सामाजिक सुरक्षा भत्ता भयो, अनि खोपको कुराहरू, यो कुराहरूमा सबै गाउँको मान्छेहरूले नै चौकीदारले नै गाउँलाई सूचना सम्प्रेषण गर्ने भएको हुनाले त्यसबाट उनीहरूले केही रूपमा सूचना चाहिँ अहिले पाएको देखिन्छ। अब रह्यो कुरो यसले चाहिँ थारूहरूको पहिचान पो मेटाइराखेको छ कि भन्ने कुरा पनि छ।
1: अब यही यो सँगसँगै आदिवासी जनजाति थारूको प्रथाजनित संस्था पनि भनिन्छ, यो परम्परा सँगै जोड्दाखेरि राम्रो हुन्छ।
2: त्यो चाहिँ के भइराखेको छ त भन्दाखेरि अब केही मान्छेहरूले के भन्छन् भन्दाखेरि अब थारूहरूको कानूनलाई चाहिँ कमाउने संस्कृतिलाई थारूहरूले बनाएको प्रथालाई जब त्यो लिखित बनाइदिएर औपचारिक भयो भन्ने कुरा पनि छ। अब त्यसमा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि अब राज्यको कानूनभित्र छिर्छु पनि भन्ने, अब लिखित कानून पनि नबनाउने गर्दाखेरि त्यसले चाहिँ अलि अप्ठ्यारो स्थिति सिर्जना गर्छ क्या, किन भन्दाखेरि कानून भएन भने त आफ्नो मन लाग्ने कुरा गर्ने भयो, त्यही भएर चाहिँ हामीले त्यो कानून बनाएको हो। गाउँको मान्छेहरूले बर्गरको काम यो हुन्छ भनिसकेपछि त्यही त्यही कानूनमा पनि लेखिन पर्यो होइन। अब त्यही कानूनले स्वीकार छ भने त पहिचान त मेट्दैन नि। तर अब कति कति भनाइ के पनि आछ भन्दाखेरि सेवा सुविधा पाउन थालेपछि अन्य जातिका मान्छेहरू पनि बर्गर बनिन्छन् होइन, अन्य जातिका मान्छेहरू बर्गर बन्यो भने कि हाम्रो संस्कृति उनीहरूले बचाउँछन् त भन्ने चरण पनि छ कि।
1: त्यही त हाम्रो प्रथाजनित संस्थाको यो मर्म मर्न नदिनका लागि चाहिँ के चाहिँ गरियो
2: जुन पहिलादेखि चलिआएको वर्षमा एकपटक ग्राम सभा बस्छ त्यसलाई चाहिँ एक वर्ष राखिनै राख्ने, एकपटक चुनाव भयो होइन अथवा चाहिँ एकपटक कुनै अन्य जातिको मान्छे आयो पाँच वर्षको लागि भइदिएला, पाँच वर्षसम्म त चलाउन पाइएन, पाँच वर्षमा त उसले चाहिँ धेरै छेद विच्छेद पारिदिन सक्छ। त्यही भएर हामी के भन्छौँ भने एक वर्षमा चाहिँ राखौँ
1: बर्गर प्रथा एक एक वर्षको हुने भयो नेतृत्व चाहिँ।
2: हजुर हजुर हजुर, एक एक वर्षको हुँदाखेरि अब कतै नराम्रो काम भयो लाग्यो गाउँको मान्छेहरूलाई भने उसलाई चाहिँ अर्को वर्ष त हटाइहाल्छन् नि। अब फेरि यता वर्गहरूले के भन्नुहुन्छ भन्दाखेरि एक एक वर्ष मात्रै गरिदिँदाखेरि यो त झमेला हुने भयो, प्रत्येक वर्ष चुनाव गर्नुपर्छ भन्नुहुन्छ, त्यो होइन। राम्रो काम गर्ने त 2500 वर्षदेखि चलाएका वर्गहरू पनि हुनुहुन्छ नि, राम्रो काम गरेपछि त उहाँलाई फेरि पुनः निर्वाचित भइहाल्नुहुन्छ, छनौटमा परिहाल्नुहुन्छ भनेपछि त्यसमा डराउने छैन। यसमा अलिकति सजग चाहिँ हामी हुनुपर्ने छ, यसले हाम्रो परम्परागत संस्थाको मर्म बिगार दिन्छ कि त्यसको मनोदुख जान्छ कि भन्ने हिसाबले चाहिँ हामीले सचेत हुनुपर्नेछ। तर अहिलेकै सन्दर्भमा भन्नुपर्दाखेरि त्यति जोखिम चाहिँ लागेको छैन।
1: हाम्रा दिदी बहिनी आमा बजेहरूको भूमिका चाहिँ कस्तो हुन्छ, अर्थात् समग्र महिलाको भूमिका चाहिँ कस्तो छ?
2: कम्तीमा पनि 33% महिलाहरूको सहभागिता हुनुपर्छ भन्ने कुरा पनि केही पालिकाहरूले आफ्नो कानूनमा लेखिदिया छ। त्यो लेख्ने बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँ जुन कामकाजी अगुवाहरू छानिन्छन् नि, बरघर, लिखन्डा, चौकीदार, चिरेकिया, अगुवा होइन, सहायक बरघर होला, योहरू चाहिँ अरू पदहरूमा चाहिँ 33% महिलाहरू अनिवार्य आउनुपर्छ। अब स्वस्फूर्त रूपमा हेर्दाखेरि पनि अहिले पुरुषहरू धेरै चाहिँ बाहिर गएको, महिलाहरू गाउँमा धेरै भएको कारणले धेरै गाउँमा चाहिँ महिलाहरू पनि बर्गर बन्नु भएको छ। र हामीले चाहिँ बर्गरहरूको भेलामा अनुहारहरू हेर्दाखेरि पनि पहिला 5-10 वर्ष पहिलाको फोटोमा हेऱ्यौँ भने अलिक बुढा पुराना पुराना मान्छेहरू मात्रै बर्गर देखिनुहुन्थ्यो, र अहिलेको तत्कालको हामीले चाहिँ भेलाहरूको फोटोमा हेर्दाखेरि चाहिँ युवाहरूको पनि त्यसमा सहभागिता देखिरहेछ।
1: पाँचगढी 5 मई त नैना दिदीलाई ल्याउनु भएको छ होइन, एउटा यो सुखद पक्ष हो।
2: हजुर, नैनाजी हुनुहुन्छ 5 नम्बरमा, 4 नम्बरमा बालकुमारीजी हुनुहुन्छ, हजुर उहाँहरू आइराख्नु भएको छ।
1: भनेपछि महिला दिदी बहिनीहरूलाई पनि अग्रसर बनाउने काममा थारू समुदाय उत्तिकै चनाखो
2: छ। अब मुक्त कमैया बस्तीमा त धेरै महिलाहरू नै बर्गर हुन्छ हजुर, किन भन्दाखेरि पुरुषहरू धेरै काम गर्नु बाहिर जानुहुन्छ, त्यहाँ महिलाहरू हुने भावना धेरै महिलाहरू नै बर्गर हुनुहुन्छ। अहिले भेला सेलामा यताउता हेर्दाखेरि पनि महिलाहरूको सहभागिता धेरै नै देखिन्छ। अब यसलाई एउटा परिस्थितिजन्य हिसाबले भन्ने हो कि आफ्नो सशक्तिकरण भएको कुरालाई पनि यसलाई चाहिँ मान्न सकिएला।
1: आदिवासी जनजाति यो सामूहिक कार्यमा बढी विश्वास गर्ने सामूहिक कार्यमा बढी लाग्ने भएको हुनाले महिला नेतृत्वमा पुग्दाखेरि त्यो समूहलाई कसरी चलाइरहनु भयो होला?
2: अब अहिलेको हिसाबले हेर्दाखेरि समूहलाई राम्ररी चलाइराख्नु भएको छ उहाँहरूले। महिलाहरू नेतृत्व लिनुभएको गाउँमा चाहिँ राम्ररी नै भइराखेको छ, होइन, सबै मान्छेलाई समेटेर लगि नै राख्नु भएको छ। तर यसमा अलिकति महिलाहरूको लागि बाधा के छ त भन्दाखेरि, अहिलेसम्म महिलाहरू भुइँ थानमा गएर खासै पूजा गर्ने प्रचलन थिएन के पहिला?
1: ए हजुर,
2: त्यो प्रचलन नभएको हुनाले उहाँलाई चाहिँ अलिकति अप्ठ्यारो त फिल हुन्छ नै, होइन। अब यसलाई यो विषयमा पनि हामी गुरुहरूसँग पनि छलफल गर्छौँ, जो चाहिँ यहाँको मूल भट्ट पूजारी हुनुहुन्छ नि, सङ्क्रान्त थानमा देवस्थलमा पूजा गर्ने गुरुहरू, उहाँसँग पनि हामीले छलफल गर्छौँ, यो मिल्छ कि मिल्दैन त महिलाहरूले पूजा गर्न भनेर। अब यो बिस्तारै बहस शुरू भएको छ।
1: हाम्रो यो बडगर प्रथा यो प्रणालीमा सिंचाईको कुरो, कुलो व्यवस्थापन कुरो, यो कस्तो हुन्छ?
2: सानो सानो सिंचाईलाई गर्नलाई त अहिले चाहिँ कुलापानी चौधरीहरू छैनन्, होइन। तर अब जस्तै ठुलो सिंचाई गर्नु पर्यो भने 10-12 मौजाको चाहिँ एउटै कुलो बनाउनु पर्यो भने चाहिँ त्यहाँ चाहिँ कुलापानी चौधरीहरू छुट्टै नियुक्त हुन्छन्। तर आफ्नो आफ्नो गाउँको कुलो मात्रै छ भने चाहिँ कुलापानी चौधरी नियुक्त हुँदैनन्, त्यो गाउँको मान्छेले नै आफूले व्यवस्था गरेर बरघरकै अगुवाईमा चाहिँ त्यो कामहरू भइराखेको छ।
1: गाउँको सुरक्षा, सामाजिक अनुशासन कायम राख्नका लागि बर्गरको मुख्य जिम्मेवारी हुन्छ।
2: हजुर, त्यो त हुने भइहाल्यो। गाउँको गाउँमा जुन रीतिथिति बनेको हुन्छ नि, त्यो रीतिथिति अनुसार त त्यहाँ चाहिँ लागू गर्ने काम चाहिँ बर्गरकै हुन्छ। अब कसैले रीतिथिति उल्लङ्घन गर्यो भने त्यसलाई चाहिँ अब खारा मर्ना भन्छौँ, दाँत लिएर भन्छौँ, होइन, त्यो प्रकृति हेरेर खारा लिने कि दाँत लिने भन्ने कुरा चाहिँ कचेरीले निर्धारण गर्छ।
1: अब खारा लिँदाखेरि दाँत लिँदाखेरि पनि समस्या सुल्झाउन सकिएन भने उपल्लो तहमा जाने कुरा आउँछ वा कहाँ के हुन्छ, कहाँ जाने हुन्छ?
2: अब अहिले उपल्लो तह भनेको कि त स्थानीय तहको न्यायिक समिति हो, कि त चाहिँ पुलिसहरूमा जान्छन् केसहरू। अब पुलिसहरूमा केस गयो भने पनि स्थानीय तहको न्यायिक समितिमा गयो भने पनि फेरि बोलाउने त बर्गरलाई नै हो। त्यहाँ पनि बर्गरलाई बोलाएर ल तपाईँको गाउँको यस्तो यस्तो केस आएको छ के गर्ने भनेर बर्गरसँगै सल्लाह गरेर प्रहरीहरूले पनि अथवा चाहिँ स्थानीय न्यायिक समितिले पनि निर्णय गर्ने त्यसको आधारमा गरिन्छ।
1: थारू संस्कृतिको संरक्षण र समुदायको ऐक्यबद्धतामा बडगर प्रथाको महत्व र यसको भविष्यलाई कसरी जोड्न सकिन्छ?
2: होइन, यो त अब थार भनिसकेपछि थारहरूको पहिचान के हो मान्छेले भन्यो भने, मान्छेले के हेर्छन् भने, एउटा चाहिँ थारू अलि गोलो गोलो खालको अनुहार भएको कालो कालो मान्छे, होइन, त्यस्तो देखिने, अनि चाहिँ खेगुवा लगाएको अथवा धोती लगाएको, अनि लेहेङ्गा लगाएको अथवा गुन्यो लगाएको, त्यस्तो मात्रै सम्झिन्छन् कि मान्छेले। वास्तवमा थारू पहिचान भनेको सामूहिकता हो कि, त्यसकारण यसले चाहिँ यो संस्कृतिले के गर्छ त मान्छेलाई भन्दाखेरि एक ठाउँ ल्याउँछ सबैलाई, सबै मिलेर काम गर्छन्, सँगसँगै काम गर्छन्, होइन, मर्दा पर्दा बिहे बारी अब अरू चाहिँ जात्रा पर्व मनाउँदाखेरि सबै सँगसँगै मनाउँछन्, काम गर्दाखेरि पनि सँगै काम गर्छन्, सँगै कुलो लाग्छन्, बाटो खन्छन्, आफ्नो विकास आफै गर्छन्। भनेपछि एउटा सामूहिक पद्धति हो नि त थारो पहिचान भनेको, त्यसकारण यसले त फरक फरक समुदायलाई पनि एउटैमा ल्याएर जोड्ने काम गर्छ, त्यसकारण यसले सामाजिक सद्भाव र सहिष्णुतालाई चाहिँ जोड्ने काम गर्छ भन्छु म।
1: अब हामी चाहिँ भूमि पुत्र हौं, संस्कार संस्कृतिले धनी छौं, प्रकृतिका पुजारी हौं, त्यो भन्दा टाढा टाढा जान सकिँदैन। संस्कार संस्कृति र प्रकृति बीचको यो साइनोलाई मजबुत बनाउनका लागि धेरै लामो समयको यात्रा गर्नुपर्छ। संस्कार संस्कृति प्रकृतिको यो बीचको साइनोलाई कसरी विश्लेषण गर्नुहुन्छ?
2: थारू संस्कृति जोगियो भने, आदिवासी संस्कृति जोगियो भने मात्रै प्रकृति जोगिन्छ। यदि थारू संस्कृति आदिवासी संस्कृति मासियो भने प्रकृति पनि जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि आदिवासीहरूको संस्कृति, थारूहरूको संस्कृति जसले चाहिँ प्रकृतिलाई जोगाउन मद्दत गर्छ, यदि यो संस्कृति नै हरायो भने प्रकृति जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि थारूहरूको संस्कृति यस्तो संस्कृति छ जसले चाहिँ प्रकृतिको संरक्षण गर्छ, प्रकृतिको पूजा गर्छ, भूमिको पूजा गर्छ, पानीको पूजा गर्छ, पहाडको पूजा गर्छ, रुखको पूजा गर्छ, होइन, संस्कृति नजोगाइकन प्रकृति जोगिँदैन भन्ने चाहिँ हो।
1: थारू संस्कार संस्कृति विशेष गरी यो बडगर प्रथा र प्रणाली यो संस्थाका बारेमा कुराकानी गरिदिनु भयो बर्दिया बाँसगढीबाट एकराज चौधरीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम साइनोको तर्फबाट। नमस्ते। उहाँ हुनुहुन्थ्यो बर्दिया बाँसगढीबाट थारू संस्कार संस्कृतिका जानकार तथा संचारकर्मी एकराज चौधरीज्यू हामीसँग कुराकानी गर्दै।

थारू संस्कार संस्कृतिका जानकार एकराज थारूसँगको यो कुराकानीसँगै कार्यक्रम साइनोको आजको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले संकेत दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझाव रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने बडगर नैना थारू र एकराज थारूज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी उजेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआईको आर्थिक सहयोग नेफिन र वाईएईको सहकार्य रहेको छ।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जानु त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Bunny-a.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर सात लमजुङ
3: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटुको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती च्याउ सर्सिउँ बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसिसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
9: नमस्ते म लोक गायक बलवीर थापा

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्फेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
1: विस्तृत जानकारीको लागि
0: केयर फार्मेसी विशेषर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906683 मोबाइल 9849068924 र 9845086780।
2: हेलो मर्स्याङ्दी एफएम 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भए समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सर साथ लमजुङ सम्पर्क फोन नम्बर 0665 90 999 मोबाइल 98477 69 229
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Marsang DFM 95 MHz. 95 MHz.
12: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ्दै सब सनाखतमा समस्या बाढ़ीमा अलपत्र धेरै नागरिक अझै उद्धारको पर्खाईमा रसुवाको टिमुरेमा माटोमुनिबाट 6 वर्षीय बालिकाको उद्धार भोटेकोशी र त्रिशुलीमा अहिलेलाई बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। पोखरामा सड़कमा आएको भेलबाढ़ीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन बैरेनीमा केहीले दोहटाउन बाँकी। धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट उद्धार गर्न शुरू। चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना रोगको महामारी अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउने। र टप इन 20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी कार्यालय र अस्पताल धाइरहेका छन्। कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधीखोजी गर्दैछन्। कसैले नाम ठेगाना र फोन नम्बर टिपाउने गरेका छन्। कोही अस्पतालको सूचीमा आफ्ना मान्छेको नाम खोजिरहेका छन्। अस्पताल परिसरमा पुगेका परिवारले बेपत्ता आफन्तका तस्विर देखाएर खोजी गरिरहेका हुन्। त्यस्तै बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र पहिचानमा समेत समस्या हुन थालेको छ। रसुवामा फेला परेका शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङमा संकलन गरिएका शव पोखरा र त्रिविशिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका शव त्रिविशिक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका शव जिल्ला अस्पताल भरतपुर, नेशनल सिटी अस्पताल भरतपुर, सामुदायिक अस्पताल नारायणी अस्पताल र औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ। तनहुँमा फेला परेका शव मणिपाल अस्पताल पोखरा, प्रादेशिक अस्पताल दमौली र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै गोरखामा भेटिएका शव प्रदेश अस्पताल गोरखा, गण्डकी अस्पताल पोखरा र नुप अस्पताल गोरखामा राखिएको छ। नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवलाई मध्यविन्दु नगर अस्पताल चोरमारा, गैंडाकोट नगर अस्पताल, मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, मिशन अस्पताल पाल्पा, लुम्बिनी अस्पताल पाल्पा र गण्डकी अस्पताल पोखरामा राखिएको छ। यस्तै पश्चिम नवलपरासीमा फेला परेका शव पृथ्वी चन्द अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र पिपरा अस्पताल कपिलवस्तुमा राखिएको छ। तत्काल शनाखत र हस्तान्तरण गर्न कठिन हुने देखिएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै शवको औंठा छाप र डीएनए नमूना लिन थालिएको छ। ठूलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिएपछि सरकारले पछि शनाखत गर्न सहज होस् भनेर शवको नमूना लिन थालेको हो। बाढ़ीपछि जलविद्युत आयोजनाको सुरूङ जंगल र भीर पखेरामा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा छन्। परिवार तथा आफन्तहरूले स्याप्रुवेशी, लाङटाङ, चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरूङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुरूङमा फँसेका नागरिक तथा कामदारलाई उच्च प्राथमिकतामा राखेर उद्धारका काम भइरहेको बताउनु भएको छ। त्यसका लागि आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले उद्धार तथा खोजी कार्यलाई बाढ़ी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म झण्डै 4,500 जनाको उद्धार गरिएको छ। बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म झण्डै 2,000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा रसुवा र नुवाकोटका स्थानीय बासिन्दा तथा गोसाईकुण्ड घुम्न गएका पर्यटकहरू कति थिए भन्ने पूर्ण विवरण आउन बाँकी छ। बाढ़ीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको थप संख्या थपिएको छ। 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका सरकारले जनाएको छ। बाढ़ीको आज चौथो दिन हो। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढ़ीका बेला माटोमुनि पुरिएकी 6 वर्षीय बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ। भोटेकोशी बाढ़ीमा परेकाहरूको खोजी तथा उद्धारमा खटिएको टोलीले माटोमुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी कार्य शुरू गरी पुरिएको अवस्थामा ती बालिकालाई भेटाएको हो। उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट टिमुरेमा ल्याई न्यानो बनाइराखिएको सशस्त्र प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने प्रयास भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बलसहित नेपाल प्रहरी आर्मी सहितको टोली निरन्तर खटिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशुली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढ़ीको जोखिम नरहेको जनाएको छ। हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढ़ी जोखिम बारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो। त्यसैका आधारमा राति भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आउन सक्नेबारे सूचना दिएको महाशाखाका बाढ़ी विज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनु भएको छ। सूचनासहित मोबाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो। तर आज बिहानसम्मको अवस्थामा बाढ़ी आएको छैन र तत्काल आउने सम्भावना पनि
13: पानी नरहेको उहाँले बताउनु भएको छ। गएको बुधबार ठूलो बाढ़ी आएको र सुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत भने गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको थियो। चीन तर्फबाट कुनै आधिकारिक सूचना आउने बित्तिकै त्यसबारे जानकारी गराउने पोखरेलले बताउनुभयो। यसअघि बुधबारको भोटेकोशी बाढ़ीबाट प्रभावित बासिन्दालाई चनाखो हुन र सजग भइरहन बाढ़ी पूर्वानुमान महाशाखाको सल्लाह छ। बाढ़ी बारेको अध्यावधिक सूचना हेर्न र आवश्यक परेमा 1155 नम्बरमा सम्पर्क गर्न सकिन्छ। यसैबीच नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाका पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। पोखराको मुख्य बजार क्षेत्रमा हिजो बेलुका परेको ठूलो वर्षापछि सड़कमा आएको भेलबाड़ीले बगाउँदा आमा छोरीको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय सुषमा दाहाल र उहाँकी 2 वर्षीय छोरी रानिकाको ज्यान गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको गएराती र छोरी रानिकाको आज बिहान ज्यान गएको हो। श्रीमान कमल दाहालले स्कूटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वी चोकतर्फ जाँदै हुनुहुन्थ्यो, तर ठूलो पानी परेपछि स्कूटर रोकेको अवस्थामा छोरीलाई भेलले बगाएर सड़कको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुग्नु भएको थियो। त्यसपछि आमा छोरी दुवैलाई भेलले बगाएर बिरौटासम्म पुर्याएको थियो। स्थानीय बासिन्दा र प्रहरीले आमा छोरीलाई बिरौटा नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पतालमा पुर्याएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
14: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
15: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
14: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
15: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
14: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
15: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढ़ी लगत्तै अवरूद्ध पृथ्वी राजमार्गमा एकतर्फी गाड़ी चल्न थालेका छन्। भोटेकोशी र त्रिशुली नदीमा बुधबार आएको बाढ़ीले धादिङको बैरेनीबाट गलौदीसम्म काठमाडौँ मुगलिन सड़कमा लेदो थुपारेको थियो। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पछ्याएपछि हिजो बेलुकादेखि नै सड़क एकतर्फी खुलेको हो। अब बैरेनीमा मात्रै केही लेदो हटाउन बाँकी छ। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यमा पठाइयो छ। अहिले तत्काललाई एम्बुलेन्स सुरक्षाकर्मी सहितका आकस्मिक गाड़ीलाई मात्र चल्न दिएको छ। दिउँसोपछि सार्वजनिक गाड़ी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको गजुरी प्रहरीले जनाएको छ। त्यस्तै रसुवामा पनि वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जालमा जोड़िएको छ। काठमाडौँको टोखा छहरे गड़खा पुल आप्र नर्जा लचाङ सरमथली पार्टी खर्काउँदै बोगटीटार कालिका स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालन गरिएको हो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले छेदविच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अल्पत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न शुरू गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका नागरिकलाई खाना खुवाइसकेपछि उहाँहरूलाई मोटर मार्फत महावीरसम्म पुर्याउने र महावीरबाट झण्डै एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट फेरि गाड़ी मार्फत काठमाडौँ ल्याउने तयारी छ। उहाँले उद्धारको पर्खाईमा रहेका अल्पत्र यात्रीलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था रहेको बताउनुभयो। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध रहेको मध्य पहाड़ी लोकमार्गलाई मरमत गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकबाट विहोल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारको प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। गाई जात्रा काठमाडौँ उपत्यका सहित बनेपा धुलीखेल पनौती बाह्रविसे त्रिशुली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगंज हेटौँडा पोखरा पाल्पा गुल्मी अर्घखाँची लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका जिल्ला र शहरमा मनाउने गरिन्छ। यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। तर यस वर्ष भोटेकोशी बाढ़ीका कारण त्यस्ता हास्य व्यङ्ग्यका कतिपय कार्यक्रम रोकिएको छ। अब विदेशको खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अर्थात टीबी अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक मानिएको संक्रामक रोग क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ। यो केन्द्र बेजिङमा चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र चाइना सीडीसीमा औपचारिक रूपमा उद्घाटन गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी ट्वेन्टी श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए 11 खेल्दैछ। यो खेल डार्विनको मरारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। नेपाल 4 अंकसहित तालिकाको 7 स्थानमा छ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार तथा 2 खेलमा जित निकालेको हो। चार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ्दै सब शनाखतमा समस्या। बाढ़ी मालपत्र धेरै नागरिक अझै उद्धारको पर्खाईमा। रसुवाको टिमुरेमा माटोमुनिबाट छ वर्षीय बालिकाको उद्धार। भोटेकोशी र त्रिशुलीमा अहिलेलाई बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। पोखरामा सड़कमा आएको भेलबाढ़ीले बगाउँदा आमा छोरीको ज्यान गयो। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। बैरेनीमा केहीले दो हटाउन बाँकी। अलपत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइयो। चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना। रोगको महामारी अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउने। र टप इन टी20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणिचूड को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाई जात्रा पर्व हिजोदेखि शुरू भएको छ। भक्तपुरको दरबार स्क्वायरको तलेजुबाट गिन्ता घिसी नाचको प्रदर्शन शुरू भएको हो। हरेक वर्ष जनै पूर्णिमाका दिन बेलुका भक्तपुरको तलेजुबाट गिन्ता घिसी नाच टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ। हिजो तलेजुको गिन्ता घिसी नाच निस्किएपछि टोलटोलमा अरू नाच पनि निस्किएको छ। गाई जात्राका दिन आज बिहानैदेखि भक्तपुरमा विशेष यात्रा शुरू भएको छ। जनै पूर्णिमाको दिनदेखि शुरू भई कृष्ण जन्माष्टमीसम्म चल्ने गाई जात्रामा टोल टोलमा घिन्ताङ घिसी सहित विभिन्न नाच नाटक प्रहसन प्रदर्शन गर्ने गरिन्छ। सामाजिक सञ्जाल टिकटक र फेसबुक मार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीगर मण्डलामा बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ता, कपड़ा तथा अन्य दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले माइतीगरमा राहत संकलन गरिएको हो। सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि दक्षिणकाली, भक्तपुर, भैंसेपाटी, काठमाडौँ लगायत विभिन्न ठाउँबाट सर्वसाधारण कपड़ा, खाद्यान्न, खानेपानी, बिस्कुट लगायतका सामग्री लिएर माइतीगर मण्डला पुगेका थिए। विपदको समयमा पीड़ितलाई सहयोग गर्ने उद्देश्यले नागरिक स्तरबाटै यो पहल थालिएको हो। र काभ्रेको धुलीखेल अस्पतालले 100 शैयाको ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गरिरहेको छ। नेपाल र जापान दुई देशबीचको सम्झौता अनुसार जापानले 3 अर्ब 60 करोड़ रूपियाँको अनुदानमा भवन निर्माण भइरहेको हो। ट्रमा तथा इमर्जेन्सी सेन्टरमा 16 रोपनी क्षेत्रफलमा निर्माण भइरहेको निर्माण कम्पनीका इन्जिनियर रोशन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार भवनको कुल क्षेत्रफल झण्डै 74,000 वर्ग फीट रहेको छ। भवनलाई विपद, आगलागी तथा अन्य आकस्मिक अवस्थालाई पनि ध्यानमा राखेर सुरक्षित बनाउने गरी डिजाइन गरिएको श्रेष्ठले बताउनुभयो। अनुसार अत्याधुनिक उपकरण तथा अस्पतालको सैया सहितको संरचना सन् 2027 जूनसम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ़दै, सब शनाखतमा समस्या, बाढ़ीमा अलपत्र धेरै नागरिक अझै उद्धारको पर्खाईमा, रसुवाको टिमुरेमा माटो मुनिबाट 6 वर्षीया बालिकाको उद्धार। आज गाई जात्रा पर्व मनाइँदै घिन्ताङ घिसी नाचको प्रदर्शनसँगै भक्तपुरमा गाई शुरू, र काठमाडौँको माइतीगर मण्डलामा बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041123, 4021224, मोबाइल 9841454148।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
9: हो नि दिदी,
2: लमजुङ महता 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
10: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
10: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
11: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, थाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
12: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
13: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
12: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
13: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
14: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोपाइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
7: मोबाइल 97460054।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, प्लाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099453।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा

0: मूल्यांकन आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: नमस्कार।
1: रेडियो मर्संग 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा बिहान 10 बजेको मर्संगी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको सुरुमा मुख्य समाचारका शीर्षकहरू।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
1: आज गाईजात्रा पर्व मनाइदै भक्तपुरमा घिन्ता घिसी नाच प्रदर्शन। बाढ़ी प्रभावित 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित। चितवनमा पहिचान हुन नसकेका सब जमीन मुनि व्यवस्थापन गरिने र हिल्सामा अस्थायी क्वारेन्टीन स्थापना हुँदै
2: कार्यालय लमजुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: अब समाचार विस्तारमा आज भदौ कृष्ण प्रतिपद गाईजात्रा पर्व मनाइदेछ। भदौ कृष्ण प्रतिपददेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइने परम्परा छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गायकका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकले बिहाल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यसै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकोले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हँस्दा व्यंग्यको प्रचलन चलेको मानिन्छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाउने गरिन्छ। काठमाडौँ उपत्यकामा यसको विशेष रौनक हुने गर्दछ। गाईजात्रा काठमाडौँ उपत्यका सहित बनेपा, धुलीखेल, पनौती, बाह्रविसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरन, विराटनगर, वीरगंज, हेटौडा, पोखरा, पाल्पा, गुल्मी, अर्घखाँचे लगायत नेवार समुदायको विशेष उपस्थिति रहेका जिल्ला र शहरमा मनाउने गरिन्छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण अति प्रभावित पाँच जिल्लाका पन्ध्र स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ। रसुवाका चार, नुवाकोटका चार, धादिङका चार, तनहुका दुई र गोर्खाका एक गरी पन्ध्र स्थानीय तहलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको हो। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 उपदफाले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो। विपद संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमा छोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढ़ी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन्। यसै गरी धादिङको गल्छी गाउँपालिका, सिद्धालेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विपद संकटग्रस्त घोषणा गरिएको छ भने तनहुको देवघाट गाउँपालिका र आबुखैरेनी गाउँपालिका तथा गोर्खाको गण्डकी गाउँपालिका रहेका छन्। रसुवाको भोटेकोशीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसै शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढ़ीपछि जिल्लामा हालसम्म संकलन भएका 233 शव मध्ये 8 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवस्था सडेर गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ। ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ। नेपाल चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपाल तर्फबाट अस्थायी क्वारेन्टीन स्थापना हुने भएको छ। लामो समयदेखि हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टीन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन हुन नसक्ने अवस्थाका कारण स्थायी रूपमा स्थापना हुन सकेको थिएन। अहिले भने तत्कालका लागि अस्थायी रूपमा क्वारेन्टीन सञ्चालन गर्ने तयारी गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिल्सा नाकाबाट हुने सामानको आयात निर्यातको अवस्था र नाका सञ्चालन हुने समयलाई ध्यानमा राखेर अस्थायी क्वारेन्टीन स्थापना गर्न लागिएको हो। रसुवाको भोटेकोसीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका मध्ये 616 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहान 7 बजेसम्म बेपत्ता मध्ये 616 जनाको शव फेला परेको हो। जस अनुसार रसुवामा 13, नुवाकोटमा 41, धादिङमा 45, चितवनमा 233, गोर्खामा 48, तनहुमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको हो। प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म 2301 जनाको उद्धार गरिएको छ। जस अनुसार रसुवाबाट 676, नुवाकोटबाट 1622 र धादिङबाट 3 जनाको उद्धार गरिएको छ। कास्कीको पोखरामा सड़कमै आएको भेलले बगाउँदा आमा छोरीको मृत्यु भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार वर्षापछि सड़कको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका 30 ढुंगे पाटनकी 26 वर्षीय सुषमा दाहाल र उनकी 2 वर्षकी छोरी रानीको मृत्यु भएको हो। शुक्रबार साँझ G13P2859 नम्बरको स्कूटरमा उनीहरू बेरौटादेखि पृथ्वी चोकतर्फ आउँदै थिए। स्कूटरलाई सड़कमा साइड लगाई झर्ने क्रममा बालिका रानीलाई भेलले एक्कासी बगाएर नालीमा पुर्याएको थियो। बरालले अनलाइन खबरसँग भने बालिकालाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुगेकी थिइन्। सोक्रमले भेलले आमा छोरी दुवैलाई बगाउँदै करिब 2 किलोमिटर तल बेरौटासम्म पुर्याएको थियो। हालैको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि लमजुङका विभिन्न व्यक्तिहरू तथा संस्थाले सहयोग गर्ने क्रम जारी रहेका छन्। लिस्बन स्थित 3 स्टार कन्सल्टेन्सी र औला अमिगो ल्याङ्ग्वेज एण्ड कल्चरल एसोसिएशनका तर्फबाट सुन्दर बजार नगरपालिका 8 स्थायी घर भई हाल पोर्चुगलमा रहेका गुमान सिंह कार्कीले सरकारको राहत कोषमा 1,11,111 रूपियाँ सहयोग गरेका छन्। यस्तै बेसेश्वर नगरपालिका 7 स्थित रोशन फ्रेश हाउसका संचालक रमेश वाग्ले र रामप्रसाद वाग्ले 1,11,111 रूपियाँ राहत कोषमा सहयोग गरेका छन्। यसै क्रममा बेसेश्वर नगरपालिका 7 स्थित भूपू सैनिक आवासीय माविका शिक्षकहरूले 78,000 रूपियाँ आर्थिक सहयोग गरेका छन्। शिक्षकहरूले स्वैच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। कक्षाकोठामा ज्ञान र शिक्षा प्रदान गर्ने जिम्मेवारीसँगै विपदका बेला मानवीय सेवामा पनि योगदान गर्नुपर्ने भावनाका साथ शिक्षकहरू एकजुट भएर सहयोग रकम संकलन गरेको विद्यालयका प्रिन्सिपल विनोद गुरूङले बताउनुभयो। त्यस्तै सुन्दर बजार नगरपालिका 1 कुन्छा पुर्ख्यौली घर भई हाल चितवनको भरतपुरमा बसोबास गर्दै आउनुभएका तथा हाल यूएईमा कार्यरत गौलीले बाढ़ी पहिरो पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ। त्यसै गरी मर्सङ्गी गाउँपालिका 7 उस्ता गाउँ पुर्ख्यौली घर भई हाल काठमाडौँ निवासी समाजसेवी सुरेन्द्र मान घले 50,000 रूपियाँ सहयोग गर्नुभएको छ। पेशेश्वर नगरपालिका 2 भकुण्डे स्थित शान्ति आमा समूहले तीजमा दर खाने कार्यक्रमका लागि छुट्याइएको 50,000 रूपियाँ रसुवाको भोटेकोसी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि सहयोग गरेको छ। समूहले शुक्रबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहका सदस्यहरूले संयुक्त रूपमा रकम संकलन गरी कोषमा जम्मा गरेका हुन्। बाढ़ी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएको अवस्थामा पीड़ितको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो क्षमता अनुसार सहयोग गरिएको सहयोगदाताहरूले बताएका छन्। विपदको समयमा गरिने यस्ता सहयोग रकम मात्र नभई पीड़ित नागरिकप्रतिको माया सहानुभूति मानवीय एकता र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति भएको बताइएको छ। साथै विपदमा परेका नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ। लमजुङमा 50 मेगावटको मर्सङ्गदी बेसी जलविद्युत आयोजना निर्माण गरिरहेका एपी पावर कम्पनी र दिव्य ज्योति हाइड्रो पावरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40,00,000 सहयोग गरेका छन्। बुधबार बिहान भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि एपी पावर कम्पनीले 35,00,000 र दिव्य ज्योति हाइड्रो पावरले 5,00,000 रूपियाँ सहयोग गरेको छ। एपी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत उक्त रकम तत्काल उपलब्ध गराइएको हो। एपी पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्काले सहयोग रकमबाट बाढ़ी प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार कार्यमा टेवा पुर्याउने र विपदमा सरकारसँग सहकार्य गर्ने उद्देश्यले सहयोग गरिएको कम्पनीकी अध्यक्ष खड्काले बताउनुभयो। आपतकालीन राहतपछि प्रभावितहरूको दीर्घकालीन पुनस्थापना गर्न आवश्यकता अनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको उहाँले प्रतिबद्धता जनाउनु भएको छ। एपी पावरले बाढ़ीका कारण जलविद्युत आयोजना भौतिक पूर्वाधार र जनधनमा क्षति भएको गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने प्रति दुःख व्यक्त गरेको छ। साथै बाढ़ीमा परि बेपत्ता भएका आयोजना वा कर्मचारी तथा सर्वसाधारणको द्रुत खोजी र उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग माग समेत गरेको छ। विषम परिस्थितिमा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै आफ्नो क्षेत्रबाट सहयोगमा जुट्न कम्पनीले आह्वान गरेको छ। एपी पावरको सहायक कम्पनी दिव्यज्योति हाइड्रो पावरले 5,00,000 सहयोग गर्दै हालैको विनाशकारी बाढ़ी तथा पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अपूर्णीय क्षतिमा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदी बहिनीहरूका लागि पुनउत्थानको एक सानो आधार बनोस् भन्ने हाम्रो उद्देश्यले सहयोग गरिएको दिव्य ज्योति हाइड्रो पावर आयोजनाका आयोजना प्रमुख उमेश नेपालले बताउनुभयो। गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले वक्तव्य जारी गर्दै बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समावेदना व्यक्त गरेका छन्। धार्मिक यात्रा तथा अन्य कामका लागि रसुवा पुगेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशका नागरिकहरूलाई लगायत सबैको खोजी र उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायसँग तीव्र समन्वय गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो। वहाँले संकटको यस घड़ीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन उद्योगी, व्यवसायी, राजनैतिक दल र नागरिक समाजले अपील गरेका छन्। साथै विपदको समयमा भ्रामक र अपुष्ट सूचनाको प्रचार प्रसार नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि मुख्यमन्त्रीले विशेष आग्रह गर्नुभएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: पेन्सन पत्ता हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पत्ता हरायो रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विल्सन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
8: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
8: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
8: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
9: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
2: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969229।
4: मर्चेंट एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसहर नगरपालिका दुई निवासी रामचन्द्र थापाले बालगृहलाई विभिन्न सामग्री सहयोग गर्नुभएको छ। थापाले आफ्ना स्वर्गीय छोरा सन्देश थापाको जन्मदिनको अवसर पारेर आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा संचालित बालगृहलाई भोजन सेवासँगै विभिन्न सामग्री सहयोग गर्नुभएको हो। थापाले स्वर्गीय छोराको स्मृतिमा बालगृहका बाल बालिकालाई बेलुकाको भोजन जर्सी 10 थान, फुटबल 1 थान र ब्याडमिण्टन 2 सेट गरी 23,275 रूपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको हो। 2060 भाद्र 11 गति जन्मिनु भएका सन्देश रूसी सेनामा कार्यरत थिए। उनको 2081 जेठ 22 गति रूस युक्रेन युद्धमा निधन भएको थियो। नागरिकलाई सहज सरल र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले बेसीसहर नगरपालिका 4 र 5 ले जिल्ला बाहिर रहेका आफ्ना वडावासीलाई लक्षित गरी पोखरा र काठमाण्डु उपत्यकामा घुम्ती सेवा शिविर सञ्चालन गरेका छन्। दुवै वडाले भदौ 10 र 11 गते पोखरा स्थित लमजुङ समाज लक्ष्मी टोलमा घुम्ती सेवा शिविर सञ्चालन गरेको हो। यस्तै भदौ 2 र 3 गते काठमाण्डुको तारकेश्वर स्थित नालमा तमु समाजको केन्द्रीय भवनमा शिविर सञ्चालन गरेको थियो। पोखरामा भएको शिविरमा 60 जना र काठमाण्डुमा 30 जनाले सेवा लिएको बेसीसहर 4 का वडाध्यक्ष गम बहादुर गुरूङले जानकारी दिनुभयो। शिविर मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत घटना दर्ता तथा पंजीकरण लगायतका प्रशासनिक सेवा नागरिकलाई स्थानीय तहमै उपलब्ध गराइएको हो। रोजगारी व्यवसाय अध्ययन तथा अन्य कारणले पोखरा र काठमाण्डुमा बसोबास गर्दै आएका वडावासीले आफ्नो स्थायी ठेगानामा पुग्नुपर्ने बाध्यता बिना नै आवश्यक सेवा लिन पाउँदा खुशी व्यक्त गरेका छन्। सामान्य प्रशासनिक तथा पंजीकरण सम्बन्धी कामका लागि समेत लमजुङसम्म आउनुपर्ने अवस्था हुँदा सेवाग्राहीको समय र आर्थिक खर्च बढ़नुका साथै यात्रा गर्नुपर्ने जोखिम समेत हुने गरेको थियो। घुम्ती सेवा शिविरले त्यस्तो बाध्यता घटाउँदै सरकार नागरिकको घर दैलोमा भन्ने अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको नगरपालिकाको भनाइ छ। विशेष गरी जिल्ला बाहिर बसोबास गर्ने ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही तथा व्यक्तिगत घटना दर्ता र पंजीकरण सम्बन्धी सेवा लिनुपर्ने नागरिकका लागि यस्ता शिविर प्रभावकारी बनेका छन्। सेवाग्राहीले आफ्नो बसोबास रहेको स्थान नजिकैबाट सरकारी सेवा प्राप्त गर्न पाउँदा समय, यातायात खर्च तथा अनावश्यक झन्झट कम भएको बताएका स्थानीय तहबाट प्रदान हुने सेवा नागरिकको पहुँचमा पुर्याउन यस्ता घुम्ती शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिन सके जिल्ला बाहिर रहेका वडावासी थप लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै नागरिकको आवश्यकता र बसोबासको अवस्थालाई मध्यनजर गर्दै अन्य प्रशासनिक तथा जनमुखी सेवा समेत घुम्ती माध्यमबाट विस्तार गर्न सकिने देखिन्छ। घुम्ती सेवा शिविरबाट लाभ लिनुभएका सम्पूर्ण सेवाग्राही तथा शिविर सञ्चालनका लागि आवश्यक सहजीकरण, स्थान व्यवस्था समन्वयमा सहयोग गर्न सम्बन्धित समाज पदाधिकारी एवं सहयोगी प्रति बेसीसहर नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ। नगरपालिकाले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार आगामी दिनमा पनि आवश्यकता अनुसार जिल्ला बाहिर तथा नागरिकको पहुँचमा घुम्ती सेवा विस्तार गर्ने जनाएको छ। नेपाली कांग्रेसले रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न परिपत्र गरेको छ। कांग्रेसले केन्द्रदेखि पालिका कार्यसमितिसम्मका पार्टीका विभिन्न तहहरूलाई रसुवामा गएको बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले पार्टी निर्णय अनुसार आर्थिक सहयोगका लागि गरेको परिपत्रमा नेपाल बैंक लिमिटेडको कुपनडोल शाखामा नेपाली कांग्रेस विपद व्यवस्थापन कोष नाममा लेखिएको खाता नम्बर उल्लेख गरिएको छ। परिपत्रमा भनिएको छ, पार्टी संगठनका साथीहरू बाहेक अन्य सबैसँग सहयोग माग्न वा यो खाता नम्बर दिन पाइने छैन। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र प्राकृतिक विपदका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा गएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 70 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको विश्वविद्यालय कार्यकारी परिषदको बैठकले विपदबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउन उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। विश्वविद्यालयका रजिस्ट्रार प्रधानाध्यापक हरिबहादुर खड्कद्वारा जारी सूचना अनुसार विश्वविद्यालय तथा मतहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको पारिश्रमिकबाट कटौती गरी उक्त रकम जम्मा गरिनेछ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: गाईजात्रा पर्व मनाइँदै भक्तपुरमा घिन्ता घिसी नाच प्रदर्शन। बाढ़ीबाट प्रभावित 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित। चितवनमा पहिचान हुन नसकेका सब जमीन मुनि व्यवस्थापन गरिने र हिल्सामा अस्थायी क्वारेन्टीन स्थापना हुँदै बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: ओहो दाई तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
2: धन्यवाद बहिनी हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि
3: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्रेङ गोलो फर्याङ कम्पाउण्ड जाली जीआई जाली स्टील फर्याङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ
5: प्रोपाइटर नारायण ढकाल बसलामाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518
6: आया मरेनी आमा आया नि
7: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
6: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
6: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
8: सम्पर्क फोन 9849068924 9850086780
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
13: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
14: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
15: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
14: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 मा जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे।
9: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सहमिलमा अर्डर।

0: गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: lip on ya.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: sip on your extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: me a...
1: extreme energy drink.
2: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सबथोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
4: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु। पढ्छ है छोरी? ओइ पढ्छ नि है।
3: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
5: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
6: यसले गर्दा आज कति वचन सुन्नु पर्यो? यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिउँसो 3 बजे र साँझ 6 बजे।
1: सब शांति से सूरज जाता तो हजारों सालों से शांति होती है भाई। कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 98।
5: I'm home, Daddy.
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-299।
7: प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्कु तिल दमाइसे।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी लागि सम्पर्क 066-590-999-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
10: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
12: छाबरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 4 4।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445148।
7: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
9: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: नेपाल ऋण खप्पै बिमगान छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
3: तीन गुना लाना टुला
2: हुलास मुसम अर्कुतिल दमाइशे।

0: California.
1: Extreme energy drink.
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
3: मुटु रोग का बिरामी अब लमजुंग बाहिर जानु पर्दैन मुटु को भिडियो जांच अब सेवा मॉडल हॉस्पिटल प्राइवेट लिमिटेड मा
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मॉडल हॉस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मॉडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
2: स्थान सेवा मॉडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477962
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
5: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौदा चियापत्ती च्याउ सरसु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
8: हेर न सुधा पिए पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
9: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
10: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
9: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 98461-26344 98461-26344
11: आधार मजबूती

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
6: प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
9: तिमी पनि मेरो लागि सबथोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
11: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ है छोरी? होइ पढ्छ नि है।
10: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
12: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
13: यसले गर्दा आज कति बचन सुन्नु पर्यो। यो जन्मिनु सट्टा त मेरो घर पनि तुएको भयो हुन्थ्यो नि।

0: समय दिवसो 3 बजे र साझा 6 बजे।
1: सब शांति से सूरज गाता तो हजारों सालों से शांति होती है भाई। कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 798।
5: I'm home, Daddy.
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा संचालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665 20 973, मोबाइल 97463 06501।
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, म सङ्गदेव 95 मेगाहर्ज

0: ayah mari ni ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845586780
4: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
0: ए हजुर पेन्सन पट्टा हरायो रे
5: हो म खोज्दैछु
0: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहङ राई
0: बुद्धि तमाङ
6: गौमाया गुरुङ
0: विल्सन विक्रम राई
6: सुनिल थापा
0: पशुपति राई
6: डीबी गुरुङ
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
8: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
8: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
9: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
9: यस्तो विवाह स्वत बदर हुन्छ
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
9: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
8: बाल विवाहका गम्भीर असरहरू
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
8: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
9: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
9: के हाम्रो पहिचान यही नै हो त
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
9: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुशी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a
1: extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थानको मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805067272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौ
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
7: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
7: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
8: ए हो र
7: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोग

0: जोखिम तत्व हुन्।
1: बापरे यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852 13236 र 9850028160।

0: हेलो नमस्ते नमस्कार गुड आफ्टरनून अनि सम्पूर्ण कार्यक्रम सुनेर कार्यक्रम पर्खेर बसिराख्नु भएका सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छु मर्सङ्गी कल टाइममा जुन चाहिँ रेडियो मर्सङ्गी 95 MHz अहिले भर्खरमा त प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौं हामी प्रत्यक्ष प्रसारण भइरहेको छ तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु तपाईँहरू हामीसँग टेलिफोन सम्पर्क अथवा कमेन्ट बक्सबाट तपाईँहरू आज हामीसँग जोडिन सक्नुहुनेछ आज पनि हामी शनिबारको बसाईमा छौं आज शनिबारको बसाईमा तपाईँले जुनसुकै पनि तपाईँलाई आफूलाई मनपर्ने गीतहरू चाहिँ गुनगुनाउन सक्नुहुनेछ गाउन सक्नुहुनेछ र सँगै आफ्नो इष्ट मित्र साथीभाइहरूलाई मनोरञ्जन दिलाउन सक्नुहुनेछ र आफूले पनि मनोरञ्जन लिन सक्नुहुनेछ साथीभाइको गीत सुनेर आफ्नै गीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ र हामी साथक साथीभाइ भिन्न भिन्न श्रृंखलाको साथमा उपस्थित हुने गर्छौं तपाईँहरूसँग आज पनि हामी शनिबारको बसाईमा छौं हिजो मात्र हामी शुक्रबारको बसाईमा पनि हामी दुईजना साथी आएर तपाईँहरूसँग कुराकानी गरेका थियौं आज पनि म एक्लै आएको छु है आज शनिबारको बसाईमा थोरै व्यस्तको कारणले साथी आउनुभएको छैन म नै आएको छु तपाईँहरूको माझमा तपाईँहरूसँग कुराकानी गर्नको लागि हामीसँग कुराकानी गर्नको लागि तपाईँ आफ्नै आवाजमा सांगीतिक ओली प्रस्तुत गर्नको लागि चाहिँ टेलिफोन सम्पर्कमा आउनुपर्ने हुन्छ है त साथीहरू टेलिफोन सम्पर्कको लागि भने 0625 20 20 को बाटो भएर आउनुपर्ने हुन्छ भन्दै टेलिभिजन मित्रले संकेत गरिसक्नु भएको छ यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौं हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ होला
1: नमस्ते खोली बगानबाट कृष्ण बहादुर लामा गुड आफ्टरनून छ जलो
0: हजुर लामाजी सन्चै आरामै हुनुहुन्छ
1: हजुर सन्चै न आराम तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर म पनि एकदम ठिकै छु अनि के गर्दै हुनुहुन्छ यति बेला
1: बसी बसै हो
0: कार्यक्रम सुन्दै हुनुहुन्छ
1: कामै मेरो त्यही हो
0: आज धेरै दिनपछि लामाजीको आवाजमा सांगीतिक कोसेली सुन्ने दिन भएको छ है
1: तपाईँको पनि
0: अब यस्तै छ मेरो चाहिँ मलाई चाहिँ गाउन आउँदैन त्यही पनि म अन्तिममा प्रयास गर्छु अहिले चाहिँ तपाईँको पालो रहेको छ है सांगीतिक कोसेली तपाईँले मलाई सुनाउनुहुन्छ म पनि सुन्छु म पनि रमाइलो गर्छु र सँगसँगै सम्पूर्ण श्रोताहरूले पनि लामाजीले गुनगुनाउनु भएको गाउनुभएको सांगीतिक कोसेली सुनेर पक्कै पनि मनोरञ्जन लिनुहुन्छ होला है अब सुरु गराउँ त लामाजी
1: ओके
0: हुन्छ
1: खुशी माया छ भने पानी खाने न्यु पारी आउये त लम जन्तु लन्त नागरिक

0: माया मारी जाने ले नाम जंतुलंक सरवरे हाय चल्या लागरी कबर
1: यो के भन्न चाहि आफुले पनि पालो दिनु पर्यो नि त है
2: कसरी प्रस्तुत गर्नुभएको छ रमाइलो लाग्यो सुनेर आनन्द लाग्यो है पक्कै पनि जति पनि साथीहरूले कार्यक्रम सुनिराख्नु भएको छ प्रदेश प्रसारणबाट अथवा रेडियोबाट सुनिराख्नु भएको छ सम्पूर्णले चाहिँ तपाईँको गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्ने मैले आशा लिएको छु अनि आजको बसाइमा कसलाई सम्झिन चाहनुहुन्छ लामाजी
1: हजुर सम्झिनु पर्छ नि
2: हजुर धेरै धेरै धन्यवाद
1: अनि त्यसपछि अब प्राविधिक साथ दिने दिलुजीलाई
2: हजुर
1: अनि मर्स्याङदी होल टिमलाई अनि प्राविधिक साथ दिने दिलुजी र मर्स्याङदी होल टिमलाई अनि के अरे रेडियो सुनेर बस्नु नि सबै के अरे रेडियो प्रेमीहरूलाई सबैले आई लभ यु भन्दै बिदा हुन्छु त है बस
2: हुन्छ बाबाई उहाँनुहुन्थ्यो खुदी बगैँचाबाट लामाजी कृष्ण लामाजी उहाँले निकै नै समुदाय आवाजमा आफ्नै आवाजमा सांगीतिक कसले प्रस्तुत गरेर गइसक्नु भएको छ तपाईँहरू पनि यसरी नै आफ्नै आवाजमा सांगीतिक कसले प्रस्तुत गर्न चाहनुहुन्छ भने टेलिफोन सम्पर्कमा आउन सक्नुहुन्छ हामीसँग 0625020020 बाटो भएर र यदि तपाईँहरू विदेशमा हुनुहुन्छ भने अथवा टाढा हुनुहुन्छ र टेलिफोन सम्पर्कमा आउन सक्नु भएको छैन भने तपाईँले हाम्रो प्रत्यक्ष प्रसारण भइरहेको छ फेसबुकमा त्यहाँ गएर कमेन्ट बक्समा कमेन्ट लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामीलाई पठाउनु भएको छ सजिना आले मगरजीले लेखेर पठाउनु भएको छ कमेन्ट बक्सबाट म कमेन्ट पढेर सुनाउन चाहन्छु हेलो नमस्ते प्यारी दिदी म पनि सुन्दैछु कार्यक्रम लाइभ मार्फत काठमाडौँबाट सजिना आले मगर भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद सजिनाजी तपाईँ हाम्रो रेगुलर कलर पनि हुनुहुन्छ आज व्यस्त हुनुहुन्छ होला टाढा काठमाडौँ जानुभएको रहेछ त्यसकारणले आज तपाईँ हामीसँग टेलिफोन सम्पर्कमा जोडिन सक्नुभयो होला भएन होला भन्ने मलाई लागेको छ तैपनि कमेन्ट बक्स मार्फत जोडिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु फेरि त्यसै गरी टेक बहादुर पुमाजी लेख्नुहुन्छ सञ्चालिका ललिताजी ओ माफ गर्नुहोला म ललिताजी परेन टेक बहादुर पुमाजी म खुसी माया पर्यो मेरो नाम चाहिँ अनि नमस्कार गुड आफ्टरनुन भनेर लेख्नुभएको छ म उदयपुर भनेर लेख्नु भएको रहेछ तपाईँलाई धेरै धेरै धन्यवाद छ नाम चाहिँ अलिकति सताइदिनु होला भनेर भन्न चाहन्छु टेक बहादुर पुमाजी र यति भन्दा भन्दै फेरि पनि कोही साथी आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा उहाँसँग हामी कुराकानी गर्छौँ हेलो नमस्ते हजुर नमस्कार तपाईँको शुभ नाम
3: मेरो टेक बहादुर पुमा राई
2: हजुर
3: ललिता जी
2: हजुर मैले तपाईँको कमेन्ट भर्खर मात्रै पढेँ होइन
3: ललिता भनेपछि हजुरको शुभ नाम के पनि ललिता के खुसी
2: थुप्रै हुन्छन् हरेक शनिबार बसाइमा छौँ टेकजी
3: हजुर
2: हजुर तपाईँलाई पक्कै पनि आजको कार्यक्रमको बसाइबारे त मैले जानकारी गराउनु त पर्दैन तपाईँ हाम्रो रेगुलर कलर हुनुहुन्छ है
3: हजुर हुन्छ म गीतै गाउँछु मेरो त गीतै है
2: हुन्छ ल सुरु गर्नुहोस्
3: तल पर्यो विशाल बजार माथि बोके तार भेट भयो नौली बहिनी जेरो घरबार भेट भयो नौली बहिनी जेरो घरबार आई गाईघाटी बजार मन परेको माया भेटे जुझो नजर मन परेको माया भेटे जुझो नजर नाङ्लो बुन्नु डालो बुन्नु चुया खिटी खिटी नाङ्लो बुन्नु डालो बुन्नु चुया खिटी खिटी माया लाउन रहरू छैन केलाई गर्छौ ढिटो माया लाउन रहरू छैन केलाई गर्छौ ढिटो आई गाईघाट बजार तिमी जस्ता माया लाउन छैन हतार तिमी जस्ता माया लाउन छैन हतार
4: उमेर छँदै विचार गर ढके लाग्यो भाना आई गलत बजाएर मन परेको माया भेटे जुट्यो नजर मन परेको माया भेटे जुट्यो नजर खुसीजी मेरो गीता यति नै छ
2: हजुर हुन्छ धेरै धेरै धन्यवाद छ टेकजी निकै समुद्र आवाजमा कति राम्रो गीत गाउनुभयो तपाईँले मलाई कस्तो नयाँ गीत के मैले सुनेको थिएन होइन तर मलाई रमाइलो लाग्यो तपाईँको
3: यो गीत पनि
2: हजुर हुन्छ धेरै धेरै धन्यवाद छ पक्कै पनि सम्पूर्ण साथी ज जसले चाहिँ कार्यक्रम सुनिराख्नु भएको छ उहाँहरूले पनि तपाईँको समुद्र आवाजमा रहेको यो सांगीतिक कोशीले सुनेर चाहिँ पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्ने मलाई लागेको छ है अनि आजको बसाईमा कस कसलाई सम्झिन चाहनुहुन्छ
3: हजुर सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु भने मेरा चाहिँ आदरणीय सञ्चालिका खुसीजीलाई नै यो वर्णी गीतमा सम्झन चाहन्छु अनि त्यसपछि घटेकीले चारवेदिक प्रसाद दिनुहुने चारवेदिक मित्रजीलाई अनि त्यसपछि राम विष्णु पालुजनालाई हराउने आदरणीय दार्जिलिङ स्वरको धनीलाई अनि उदयपुर बेरोजगार निवासी चौनबाट सञ्चालिका तारा गजेन्द्र श्रेणी अनि फेरि उदयपुर सर्वप्रथम भोलि आदरणीय दार्जिलिङ स्वरको प्रसन्न दाजु अनि झन्पुरेलीलाई सञ्चालिका आदरणीय
2: हजुर उहाँ हुनुहुन्थ्यो टेकजी हुनुहुन्थ्यो पुमाजी हुनुहुन्थ्यो उहाँले चाहिँ निकै नै समुद्र आवाजमा आफ्नो सांगीतिक कोशीले प्रस्तुत गरेर गइसक्नु भएको छ गयो भन्दा पनि उहाँसँग कुराकानी गर्दै थियो थोरै डिस्टर्ब आइराखेको थियो उहाँको आवाज चाहिँ बिस्तारै लास्टमा अनि साथीलाई सम्झिराख्नु भएको थियो तर छुटिन पुग्यो टेलिफोन सम्पर्क टुटिन पुग्यो र यति बेला फेरि पनि मलाई हाम्रो कमेन्ट बक्सबाट जोडिनु भएको छ मिलन घायल मुटु जोडिनु भएको छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दोहा कतर भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ मिलन घायल मुटुजी तपाईँले यति टाढाबाट पनि हामीसँग टेलिफोन सम्पर्कमा जोडिनु भयो माफ गर्नुहोला कमेन्ट बक्सबाट जोडिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु बीचमा रहेर पनि आफ्नो देशलाई सम्झिनु यसरी माया गर्नु तपाईँलाई पुनः धन्यवाद दिन चाहन्छु र सुरक्षित रहनुहोला राम्रोसँग रहनुहोला भन्न चाहन्छु र यसै गरी जेनी लिम्बू लेख्नुहुन्छ हेलो सेवारो सिस्टर म पनि पाँचथरबाट भन्नुभएको छ पाँचथरबाट यति टाढाबाट सम्झिनु भएको छ धेरै धेरै धन्यवाद छ जेनी लिम्बूजीलाई र अब बस्ने गीत सबैलाई सुनाउन चाहन्छु बाई भनेर लेख्नु भएको छ पक्कै पनि एकछिनपछि हामी एउटा सांगीतिक कोशीले राख्नेछौँ तपाईँले जसलाई सम्झिनु भएको छ यहाँ नाम नराखे पनि जसलाई सम्झिनु भएको छ पक्कै पनि उहाँले सुन्नुहुन्छ सुनेर मनोरञ्जन लिनुहुन्छ होला भन्ने आशा गरेको छु र यसै गरी मुना घिमिरे कान्छीजीले लेख्नुहुन्छ म पनि सुन्दैछु मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने साथीहरूले मुना घिमिरेजीको यो साथीहरूलाई सम्झिनु भएको छ उहाँले पनि सुनिसक्नु भयो होला हाम्रो साथी मुनाजीले चाहिँ हामीलाई सम्झिनु भएको रहेछ भनेर थाहा पाइसक्नु भयो होला भन्ने मैले आशा लिएको छु र शनिबारको बसाइमा छौ तपाईँ हामीसँग आउनको लागि कुराकानी गर्नको लागि चाहिँ टेलिफोन सम्पर्कमा नै आउनुपर्ने हुन्छ है त टेलिफोन सम्पर्कमा आउनको लागि चाहिँ 0665020020 को बाटो फेर आउनुपर्नेछ भन्दै फेरि पनि टेलिफोन सम्पर्कमा कोही साथी आइसक्नु भएको छ टेक्निसियन मित्रले संकेत दिइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ होला
5: नमस्ते नमस्कार म तनहबाट एमसार मगर बोल्दैछु है
2: हजुर एमजी सन्चै आरामै हुनुहुन्छ
5: हजुर हजुर सन्चै भन्नुपर्छ
2: हजुर अनि के गर्दै हुनुहुन्छ यति बेला
5: केही पनि गरेन घरमै छु
2: बसी बसाई हुनुहुन्छ
5: हजुर
2: हजुर अनि गर्मी कतिको छ त्यतातिर
5: गर्मी खोइ पानी पर्ला जस्तो भइरहेको छ करे खासै घाम पनि देखाएको छैन गर्मी त हल्का फुल्का
2: मौसम अँधेरो अँधेरो छ है हजुर
5: हजुर हजुर
2: हजुर हुन्छ अनि अरू के छ नयाँ नौला
5: यस्तै त हो ठिकै छ अरू के गर्ने र अब गाउँमा यस्तै छ
2: कति धेरै माया गर्नुहुन्छ है हामीलाई
5: सधैँ
2: आउनुहुन्छ खोइ अब भौतिक रूपमा पनि आउनु पर्यो भेटघाट गर्नको लागि घुम्नको लागि हाम्रो रेडियो घुम्नको लागि आउनु होला है त लम्जुङ
5: हो क्यार अब खै त अब निम्तो पायो भने आउनु पर्ला नि
2: होइन हाम्रो तर्फबाट सधैँ हाम्रो रेडियोको ढोका चाहिँ खुल्ला छ तपाईँहरूको लागि हाम्रो मनको ढोका सबै खुल्ला छ तपाईँहरू आउन सक्नुहुन्छ घुम्नको लागि हामी सधैँ आतुर छौँ तपाईँहरूलाई स्वागत गर्नको लागि चाहिँ
5: हुन्छ, कुनै समय त्यस्तो मौका मिलेछ भने अब साथीहरूलाई एक एक गरेर भेट्दैछौँ के अरे, अब लामजुङतिरको अस्ति सरस्वती दिदीलाई पनि भेटे गाउँले आउँदाखेरि
2: हजुर हुन्छ आउनु होला है त
5: हुन्छ मौका मिलेछ भने
2: हजुर हुन्छ। अनि आज चाहिँ कस कसलाई सम्झिन चाहनुहुन्छ?
5: आज खै कसलाई आज के गर्नुपर्ने हो?
2: आज त गीत गाउने दिन हो नि, पहिला सम्झिनु होला अनि तपाईँले सम्झेको साथीहरूले ऊ मलाई सम्झिनु भएको रहेछ नि तपाईँको गीत सुन्नुहुन्छ नि उहाँले
5: त्यस्तो हो र ल विशेष गरी अब हजुरको लागि रेडियो मर्सेन्डी होल टिमको लागि अनि दिल्ली सिस्टरको लागि पनि सम्झिनु चाहे लक्ष्मी सिस्टर आज कता जानु भएको छ पनि
2: आज खै अलि ढिला हुनुभयो उहाँ आइपुग्नु भएको छैन आज चाहिँ
5: हो अनि ल हुन्छ कृष्ण लामा अघि नै गीत गाएर जानुभएको छ कृष्ण लामाको लागि श्याम प्रसाद दाईको लागि अनि राम पाण्डे भाइको लागि अनि त्यसै गरी हुनुहुन्छ सरस्वती दिदी ऐतश्री दिदी सुषमा दिदी हुनुहुन्छ शोभा दिदी अनि इन्डियातिरबाट सुनिराख्नु भएको होला देव गौली उहाँको लागि अनि विनित सुनारको लागि पनि टेक छेत्री राईको लागि पनि र जति पनि साथीहरूले मलाई यमसार मगर भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि सम्झिन चाहन्छु।
2: हस् हुन्छ धेरै धेरै धन्यवाद छ। अब पनि तपाईँको आवाजमा एउटा साङ्गीतिक कसैले सुन्ने हालौ न त है
5: कुन गीत गाउने होला?
2: हुन्छ तपाईँलाई मनपर्ने तपाईँलाई कुन चाहिँ मलाई यो सबैभन्दा फेभरेट मलाई यो गीत गाउँदाखेरि चाहिँ मलाई खुसी लाग्छ मलाई आनन्द लाग्छ भन्ने तपाईँलाई महसुस हुन्छ नि त्यही गीत चाहिँ तपाईँले गाउन सक्नुहुन्छ।
5: आनन्द भन्ने कुरो त कुन गाउँदा आनन्द हुने कुन गाउँदा आनन्द नहुने त्यो त अब यस्तो हो कहिले कसो अब गीत सङ्गीत सुनेपछि आनन्द र रमाइलो लागिरहेको छैन
2: हजुर
5: म थोरै गुनगुनाउँछ है त
2: हुन्छ
5: धागो यही छ चाङ जाँगे मुहान यही छ जाँग जाँगे।

0: हजुर हुन्छ एमजी
1: हजुर,
0: निकै नै समुद्र आवाजमा चाहिँ कति मिठो कति आनन्द लाग्ने गीत गाउनुभयो है तपाईँले, धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तो राम्रोसँग मनोरञ्जन गराउनु भयो सबैजनालाई है।
1: खै त्यो त अब सुन्नेहरूले कस्तो कस्तो लाग्यो त्यो त थाहा भएन, तैपनि अब कहिले कसो अब जोडिन्छु पनि, अब धेरै भएको थियो जोडिन पाएको थिएन, लक्ष्मी सुब्बाले धेरै गुनास गरिराख्नु भएको थियो, अस्ति पनि एक दिन जोडेको ठ्याक्कै 24 ब्रेक हुँदो रहेछ आज भोलि, पहिला त 28-29 ब्रेक हुन्थ्यो, आज भोलि त फरक भएको रहेछ, 24 फोन लाग्यो तर ब्रेक टाइममा पुगेर ब्यालेन्स भयो, त्यहाँबाट त मोबाइल पनि बोल्न नि पाएन भनौँ न।
0: हजुर हुन्छ ठिकै छ, कहिले काहीँ यताउता न केही कुरा नमिल्न सक्छ होइन, प्राविधिक समस्याहरू त्यस्तै हुन्छ कहिले काहीँ, तैपनि तपाईँ आइराख्नुहुन्छ कुराकानी गर्नको लागि, रमाइलो लाग्छ खुसी लाग्छ यति धेरै माया गर्नुहुन्छ है।
1: हजुर त्यो त अब माया नगर्ने कुरा त हुँदैन के रे, माया गरिन्छ पनि, तै पनि अब कहिले कसो टाइम मिल्दैन, कहिले अब लाइभबाट सुनेर साथ दिन्छु, कमेन्ट मार्फतबाट सहभागी हुन्छु र कहिले पनि यसरी फोन मार्फत चाहिँ अब सहभागी हुन पुग्छु, तै पनि कहिले कसो टाइम मिलेसम्म चाहिँ अब सुन्न चाहिँ सुनिराख्छु के रे, अब कहिले सहभागी हुन नपाए पनि मिल्छ भने यसो मेरो गीतको लिङ्क मैले मसेन्जरको फेसबुक पेजमा अहिलेमा पठाए जस्तो लाग्थ्यो, कहिले कसो सो राखिदिनुहुन्न।
0: ए हुन्छ हुन्छ सर श्यामजी, हुन्छ ल अहिले ल छुटाउँ है त श्यामजी।
1: हस्
0: हस् हुन्छ, यहाँ उहाँ हुनुहुन्छ याम सर तनहुँबाट, उहाँले निकै नै समुद्र आवाजमा आफ्नो सांगीतिक कसरी प्रस्तुत गरेर गइसक्नु भएको छ, र जति पनि रेडियो सुनेर बस्नुभएको छ श्रोताहरू साथीहरू, तपाईँले पक्कै पनि गीत सुनेर चाहिँ मनोरञ्जन लिनुभयो होला, श्रोताले पनि साथीहरूले पनि तपाईँ सम्पूर्णले चाहिँ रमाइलो गर्नुभयो होला, तपाईँहरू पनि यसरी नै गीत गाउन चाहनुहुन्छ भने आफ्नो प्रतिभालाई प्रस्तुत गर्न चाहनुहुन्छ भने हामीसँग टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ, र यसै गरी कमेन्ट बक्स मार्फत फेरि हाम्रो साथीले चाहिँ पठाउनु भएको छ कमेन्ट, अतीत अञ्जन राईले पठाउनु भएको छ, हेलो दर्शन नमस्कार नमस्ते, म पनि आज आए हजुरहरूको आत्मीय प्रोग्राममा, म उही त हो हजुरहरूलाई माया गर्ने कान्छो अतीत अञ्जन राई, घर उदयपुर हाल काठमाडौँ भनेर लेख्नु भएको रहेछ, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यसरी कमेन्ट बक्स मार्फत पनि हामीसँग जोडिनु भएको छ, तपाईँ हामीसँग टेलिफोन सम्पर्कमा पनि जोडिनुहुन्छ कहिले काहीँ है आउनुहुन्छ, मलाई खुसी लाग्छ, र लेख्नु भएको छ साथीहरूलाई सम्झाउनु पर्दा उषा किरण मुस्कान बन्तवा लेख्नु भएको छ, मनकुमारी कान्छे कुलुङ, दीपा मगर, काली कमला लिम्बुनी, मीडिया प्रेमी निर्मला बनेमा, राज घले मगर, सुनिम शेर्पा, जेनी लिम्बु, मिसिङ रेवात, राम के लेख्नु भएको नाम रामला भनेर लेख्नु भएको रहेछ, रामला सानपाङ, अस्मिता बन्तवा राई लेख्नु भएको छ, यसरी नै धेरै साथीहरूलाई सम्झिनु भएको छ उहाँले पनि, उहाँको कमेन्ट मैले पढ्दा पढ्दै यहाँ हरायो, कमेन्ट चाहिँ पढ्दा पढ्दै यहाँ लेख्नु भएको थियो उहाँले कहाँ गए, एकछिनपछि भेटेपछि म थो धेरै कमेन्ट आएको हुनाले चाहिँ पढ्दा पढ्दै कमेन्ट यहाँ गायब भयो होइन हरायो, अहिले पछि म खोजेर पुनः पढ्नेछु कमेन्टलाई है, तपाईँहरू पनि यसरी नै हामीसँग जोडिन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा, टेलिफोन सम्पर्कमा आउनको लागि चाहिँ तपाईँ नयाँ हुनुहुन्छ भने 0675020 बाटो भएर आउन सक्नुहुनेछ, पुरानो साथीहरूलाई त टेलिफोन नम्बर भन्नै पर्दैन, उहाँहरू सम्पूर्णलाई त एकदम दिमागमा सेट भइसकेको छ, मनमा सेट भइसकेको छ उहाँहरूको मन दिमागमा चाहिँ हाम्रो टेलिफोन नम्बर चाहिँ, र तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ हामीसँग टेलिफोन सम्पर्कमा जोडिनको लागि। त्यसै गरी गीता लिम्बु लेख्नुहुन्छ, सेवारो हजुर सन्चै हुनुहुन्छ, एर्समी प्याकुली गीता फ्रम इलाम मिस यु चन्द्र लिम्बु एण्ड अल फ्रेण्ड भनेर लेख्नु भएको छ, पक्कै पनि तपाईँको साथीहरूले पनि यसरी नै प्रत्यक्ष प्रसारणबाट हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँहरूले पक्कै पनि तपाईँको सन्देशलाई तपाईँले सम्झिनु भएको कुरालाई सुनिसक्नु भएको छ होला, मेरो साथी गीताले हामीलाई सम्झिनु भएको रहेछ भनेर उहाँले पक्कै पनि उहाँहरूले चाहिँ सोचिसक्नु भएको छ, खुसी हुनु भइसक्यो होला उहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने, र यसरी तपाईँहरू पनि हामीसँग आउन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा 0675020 बाटो भएर, र यसरी नै कमेन्ट बक्समा जसरी साथीहरू जोडिनु भएको छ तपाईँहरू पनि यसरी जोडेर आउन सक्नुहुन्छ, र यहाँ थुप्रै साथीहरूले हामीलाई कमेन्टमा लेखेर पठाउनु भएको छ, नाम चाहिँ कस्तो अचम्मको नाम रहेछ, उहाँको नाम चाहिँ मेरो श्रीमान रहेछ नाम चाहिँ उहाँको चाहिँ कुन कार्यक्रम हो नि नमस्ते म्याडम भनेर लेख्नुहुन्छ आहा कति राम्रो कार्यक्रम भन्नुभएको छ हाम्रो कार्यक्रम चाहिँ यो मर्सिङदी कल टाइम हो जुन चाहिँ 1 बजेबाट 1:55 हामी तपाईँहरूको माझमा रहेर कुराकानी गर्छौं हामी तपाईँहरूसँग अनि लमजुङ कता हो भनेर लेख्नु भएको रहेछ लमजुङको चाहिँ बेसी सहर हो र यसै गरी साथीहरूले थुप्रैले चाहिँ मेसेज गर्नुभएको रहेछ हार्ट पठाउनु भएको रहेछ रोज पठाउनु भएको रहेछ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र कुराकानी गर्न नपाइकन कति छिटो विदा भएर गइसक्नु भएको रहेछ बाई बाई भनेर लेख्नु भएको रहेछ है अनि पुनः पछि हामी कुराकानी गर्ने नै छौं अहिलेलाई पनि हामी तपाईँको माझमा एउटा सांगीतिक कोसेली पस्कने बेला भइसकेको छ र त्यसपछि पुनः जोडिएर फेरि तपाईँसँग हामी कुराकानी गर्छौं अहिलेलाई भने यो सानो सांगीतिक कोसेली स्वीकार्नुहोस्

0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
2: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
3: ए हजुर, पेन्सन पट्टा हरायो रे?
4: हो, म खोज्दैछु।
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
3: बुद्धि तमाङ,
5: गौमाया गुरुङ,
3: विल्सन विक्रम राई,
5: सुनिल थापा,
3: पशुपति राई,
5: डीबी गुरुङ।
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: हजुर, सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु मर्साङदेखि हल टाइममा। आज शनिबारको बसाईमा छौं हामी। तपाईँ सम्पूर्ण आउन सक्नुहुन्छ हामीसँग कुराकानी गर्नको लागि 0.5 बजे 0.20 को बाटो भएर, र सँगसँगै जसरी तपाईँहरू अरू बेलामा कमेन्ट बक्सबाट जोडिनुहुन्छ त्यसरी नै हामीसँग कमेन्ट बक्सबाट पनि जोडिन सक्नुहुनेछ। हाम्रो थुप्रै साथीहरूले कमेन्ट बक्स मार्फत पनि कमेन्ट लेखेर पठाउनु भएको छ, शुभ सन्देशहरू पठाउनु भएको छ। कति साथीको त मैले सन्देश पढिसकेको छु, कति साथीको पढ्न बाँकी नै छ। केही समयपछि म पुनः समय मिलाएर पढ्ने नै छु। अहिले भने कोही साथी आइसक्नु भएको छ, टेक्निसियन मित्रले संकेत दिइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, नमस्ते।
1: हेलो हजुर, नमस्ते, नमस्कार। भोजपुरी ढोक दिया, भेरी भेरी गुड आफ्टरनुन है सिस्टर।
0: हजुर, गुड आफ्टरनुन। मैले पनि ढोक दिया, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: उता हो नि, मिडियालाई सबै माया गर्ने मान्छे, मिडिया प्रेमी, पास्टरको हिलियाङ सातबाट शुक्रराजी निर्मित भन्नुको आवाज है।
0: ए हजुर, शुक्रराजी।
1: हजुर हजुर,
0: कस्तो नाम बिर्सेर तपाईँको आवाज बिर्सिरहेको छु कि मैले त, कति दिन पछि होइन, धेरै समयपछि कुराकानी गर्दाखेरि चाहिँ आवाज नै बिर्सिने रहेछ कि है।
1: हुन्छ, त्यस्तै हो।
0: हजुर, अनि के छ हालखबर?
1: मेरो हालखबर भन्नुपर्दा एकदमै ठिकै फाइन छ। अनि हजुरहरूको अल इन्टरटेनको के छ? अनि त्यो क्रिस्टियन मित्रलाई पनि भुइँसरी ढोक दिएर नमस्ते।
0: हजुर, हाम्रो पनि हामी सबैजनाको एकदम ठिक छ, गुड छ, फिट एन्ड फाइन छ भन्नु पर्यो। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: अहिलेको समयमा चाहिँ मैले केही गरेको छैन, भर्खर भर्खर ड्युटी सकेर घरमा आइपुगेको अवस्था मात्रै। अनि हाम्रो रेडियो मर्चेन्टीमा कल लगाएर चाहिँ हाम्रो सिस्टरसँग, आरजे सिस्टरसँग बोल्दै गर्छ भन्नुभएको छ।
0: हजुर, अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्न चाहिँ अलिकति म इन्टरनेटको पहुँच भन्दा अलिक दूर भएको कारणले गर्दाखेरि अब हाम्रो फ्रिक्वेन्सी पनि बज्दैन, र पनि अब यो टाइममा प्रोग्राम चाहिँ आउँछ, धेरैवटा एफएममा आउँछन्, अब 1 बजे पछाडिको कार्यक्रम भनेर थाहा थियो।
0: हजुर, जानकारी चाहिँ थियो होइन तपाईँलाई?
1: हजुर हजुर, जानकारी थियो, यो टाइममा पक्कै पनि आउँदैछ प्रोग्राम भनेर गरियो। लोसी एफएममा चाहिँ रहेन रहेछ आज प्रोग्राम, अब बत्ती रहेन रहेछ, अनि उहाँहरूको व्यापकबाट चाहिँ अब अनलाइन मात्रै बज्दैछ भन्दै
0: हुनुहुन्थ्यो,
1: त अब प्रोग्राम चलाउँदा पनि हुने हो हुन चाहिँ। अनि त्यस पछाडि गैतेश्वरमा लगाइयो, अब मर्साङदीमा लगाइयो, अब त्यस पछाडि सरलाईतिर पनि जानुपर्छ होला जस्तो लाग्दैछ।
0: पर्छ पर्छ, जताततै जानु पर्यो, सबै साथीसँग भेटघाट गर्नु पर्यो, रमाइलो गर्नु पर्यो, कुराकानी गर्नु पर्यो है।
1: हजुर हजुर।
0: अनि आज शनिबारको बसाइमा छौ हामी शुक्रजी।
1: हजुर हजुर,
0: तपाईँलाई जानकारी त गराउनु पर्यो नि विषयवस्तुको बारेमा पक्कै पनि होइन?
1: होइन, पक्कै पनि जानकारी चाहिँ गराउनु पर्ने हुन्छ, किनभने तपाईँहरूको मर्साङदी एफएममा चाहिँ अनि हरेक दिन अब यो हाम्रो पाँचतरको मितेरी एफएममा जस्तै अलिकति फरक फरक ढङ्गको प्रोग्रामहरू चलिरहेको हुन्छ।
0: हजुर हजुर, एकदम, त्यो त एकदम
1: लाइभमा सुन्दा पनि जानकारी दिनु नै है त, गाह्रो पिरो नमानी।
0: हजुर हुन्छ, आज त हामी शनिबार बसाइमा छौँ, आज तपाईँले जुनसुकै पनि तपाईँलाई मन पनि तपाईँको एकदम मन पनि फेभरेट तपाईँले गीत गाउन सक्नुहुन्छ है त आज।
1: ए हुन्छ, थोरै अब यसो कोसिस गर्नेछु नि, अब प्रोग्रामको नियमै रहेछ होइन।
0: हजुर हजुर, नियमको पालना त गर्नु पर्यो,
1: नियमको पालना त अवश्य गर्नु पर्यो, अब अरू मरे ठाउँमा आफू पनि मर्नै पर्यो गर्ने र होइन।
0: हजुर हुन्छ, ल सुरु गर्नुहोस् है त।
1: हुन्छ, थोरै कोसिस गर्नेछु नि।
0: हजुर हुन्छ, ल सुरु गर्नुहोस्।
1: तिमीलाई घटारी चलो चाडी जोर लौरी टेक्नलाई, सिन्ना घटारी चलो चाडी जोर लौरी टेक्नलाई, कै आफैलाई भेट्नलाई, कै आफैबाट फल हुँदै आए मायालाई भेट्नलाई, मायालाई भेट्नलाई। सङ्क्रान्ति 2001 गते लाग्थ्यो महिनामा एकचोटि, सङ्क्रान्ति

0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद छ। कति राम्रो कति समुद्र आवाजमा सांगीतिक कोशीले प्रस्तुत गर्नुभयो, धेरै धेरै धन्यवाद छ। साथीहरूले मात्र नभएर म आफैले पनि एकदम मनोरञ्जन लिए तपाईँको गीतलाई सुनेर, धेरै धेरै धन्यवाद दिन चाहन्छु पुनः। अनि सर शुक्रजी,
1: हजुर हजुर,
0: अनि आजको बसाइमा कस कसले सम्झिन चाहनुहुन्छ त?
1: अब आजको बसाइमा अब मिडिया प्रेमी साथीहरू त धेरै छन्, अब सबै साथीहरूलाई सम्झिनु पर्छ होला नि होइन र?
0: पर्यो नि हजुर, पर्यो, सबै साथीलाई चित्त बुझाउनु पर्यो सबैजनाको।
1: हजुर हजुर, त्यो हुँदाखेरि अब के डेडिकेसन पनि छोड्ने हो सिस्टर?
0: हजुर हुन्छ,
1: अब हुन्छ, अब पक्कै पनि गीत त बजाउनुहुन्छ तपाईँहरूले, अब बज्ने गीत मार्फत डेडिकेसन छोड्नु पर्दा सर्वप्रथम त हजुरलाई एक घण्टा डेढ घण्टा कति प्रोग्राम चलाउनु हुन्छ चलाउन्जेलीको लागि प्राविधिकमा साथ सपोर्ट गर्नुहुने एकदमै ब्युटिफुल हाँसिली जोसिली निदासिली प्राविधिक मित्रको लागि, अनि हजुर एकदमै हजुरको लागि, र अनि त्यहाँबाट हाम्रो रेडियो मर्सेन्ट डिएफएम अल इन्टरटेनको लागि भन्न चाहे, अनि त्यस पछाडि केही साथीहरूलाई सुनाउनु पर्दाखेरि जीवन सयात्री, कमला रसैली, प्रेमकला आचार्य, विकेन्द्र सम्मान्थे, मनिषा शेर्पा, सञ्चमा केरुङ, अरुणा सम्मान्थे, गोपाल भाइ चटपटे, तारा शङ्कर, रामकृष्ण कलयात्री, पाँच थरे, मुना मनमाया, बिन्तदाल सुवेदी, सुनिल लिम्बू, हरपल रोशनी, सुप्रिया बान्तया राई, सम्झना बराइली, अनि हाम्रो हुनुहुन्छ सोनिम राई, अनि हुनुहुन्छ हाम्रो सिम्पल सरिना गुरुङ, सिम्पल सङ्गीता धमला, अनि दिनु याम्फु, च्याकुली गीता लिम्बू, अनि ढकाल धर्मराज, देवन किशोर अन्जान, अनि उदयपुरतिरको साथीहरू हुनुहुन्छ माया राई, अनि उदयपुर चौधरी गाडी एफएमको आरजे बहिनी हुनुहुन्छ तारा गदल रसैली, अनि त्यस पछाडि हुनुहुन्छ भीमनाथ मिश्र, खड्ग शङ्कर मामा, भोपाल दुलाल, हरिमा जमलगाई, रुद्र दुलाल, अनि राम थापा, अनि हुनुहुन्छ धनकुमार खाती, फुलमा सेन्चुरी, अनि शमशेर लिम्बू, अनि विवेक लिङ पृथक लगायत सम्पूर्ण मलाई शुक्रराज रसाली निर्देश पास्थर हिलियाङको साथी मिडिया प्रेमी भनेर चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने एक लास्टमा अन्त्यमा यहाँ हाम्रो अनमोल रसाली भाइ एकदमै मुस्कुराउँदै मेरो चाहिँ नाम लिनु भएन भन्दै हुनुहुन्छ, उहाँलाई पनि भन्दै अर्को विषयमा भेट्ने वार्ता गर्दै अहिलेलाई छुट्छ हस् तपाईँ बाबाई।
0: हुनुहुन्थ्यो शुक्रराजजी पाँचथरबाट हुनुहुन्थ्यो, उहाँले आफ्नै आवाजमा सांगीतिक कोशी प्रस्तुत गरेर आफ्नो सम्पूर्ण सम्पूर्ण सम्पूर्ण साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँहरू पनि यसरी नै आफ्नो साथीभाइलाई सम्झिन चाहनुहुन्छ, हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने, तपाईँ आफ्नै आवाजमा सांगीतिक कोशीले प्रस्तुत गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा 0625020 बाटो भएर। र यसैगरी साथीहरूले पनि पुनः साथीहरूले थुप्रै कमेन्टहरू पठाउनु भएको छ, कमेन्ट पढौं भन्न मात्र शुरू गर्न लागेको त्यति, फेरि पनि पछि पढ्छु भन्नुपर्ने हो, कमेन्टलाई म पछि पढ्नेछु। यति बेला फेरि कोही साथी जोडिनु भएको छ टेलिफोन सम्पर्कमा, उहाँलाई स्वागत गरौं। हेलो नमस्ते।
2: हजुर नमस्कार,
0: हजुर नमस्कार, तपाईँको शुभ नाम?
2: म इलाम कारा प्याकुली गीता।
0: हजुर के भन्नुभयो शुभ नाम तपाईँको?
2: इलामबाट प्याकुली गीता।
0: प्याकुली
2: हजुर गीता
0: हजुर प्याकुलीजी
2: हजुर
0: सन्चै आरामै हुनुहुन्छ नि?
2: हजुर एकदमै खतरा एकदम सन्चो होइन एकदमै आरामै भन्नुभयो।
0: हजुर हामी पनि एकदम फिट एन्ड फाइन एकदम गुड छौँ सबैजना। अनि के छ इलामतिरको खबर?
2: इलामतिरको घाम बेला बेला लागेर बिहेस बनाउँदैछ है,
0: घामले बेहोसै बनाइसक्यो भने चाहिँ
2: होइन,
0: अलिकति घाम यता पठाइदिनु होला है लामजुङतिर, यहाँ घाम नलागेर लुगा सुकाउनु पाएको छैन। हजुर यसो सापट्टि दिनु होला सरै।
2: हुन्छ म प्रयास जारी छ होला पठाउनको लागि।
0: हजुर हुन्छ एकदम धेरै धेरै धन्यवाद छ, म चाहिँ घाम कुरेर बस्नेछु है त अब। हजुर हुन्छ, अनि प्याकुलीजी आज हामी शनिबारे बसाइमा छौँ, के छ तपाईँलाई जानकारी छ कि छैन आजको विषयवस्तु? हजुर कार्यक्रम पनि सुन्दै हुनुहुन्छ कि कस्तो? लाइभ सुन्दै हुनुहुन्छ है? हजुर हुन्छ, आज भनेपछि हामी शनिबार बसाइमा छौँ, आज चाहिँ तपाईँले तपाईँको आफ्नो मनपर्ने तपाईँलाई जुन चाहिँ मनपर्छ त्यही गीत गाउन सक्नुहुन्छ है त आज चाहिँ। हजुर हुन्छ सुरु गर्नुहोस् है त। हुन्छ हुन्छ ल।

0: हजुर, कति राम्रो गीत गाउनु भयो तपाईँले, कस्तो आनन्द लाग्ने, कस्तो राम्रो गीत गाउनु भयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई। अनि आजको बसाइमा कस कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ, फर्स्ट अफ अल हजुरलाई अनि प्राविधिक साथीलाई एकदमै धेरै धेरै माया प्लस मिठो सम्झना गीत सुनेर म डेन्जर रमाइलो गर्नु होला भन्न चाहन्छु। अनि मेरो साथीहरू विशेष मेरो लाइफ पार्टनर चन्द्र लिम्बू, भाइलाई अरू मानिस हुनुहुन्छ, राज कालीको त्यही हाम्रो राजेश कुलिङ हुनुहुन्छ, राज घले मगर, मिसिङ रेवस, हाम्रो छत्रा ग्राम हुनुहुन्छ, लक्ष्मण मगर, जेनी लिम्बू, सुजित बान्तावा, अनि त्यसरी हाम्रो शमशेर लिम्बू हुन्छ, धका धर्मराज, शुक्रराज रसाइली, जेनी बान्तावा, माधव ढुङ्गेल, आज लेखक बान्तावा, गगन छेरा तिमी कान्छ, हाम्रो रत्न बाबु थापा हुनुहुन्छ, अनि हाम्रो साथी रमिला राई, अनिसा बान्तावा, अनि त्यसै गरी हुनुहुन्छ इन्दिरा चामलिङ, अनि कुमारी लाउटी, त्यसै गरी हाम्रो सन्चा मान सेरुङ, हाम्रो दिल्ली यहाँ पुरै तपाईँ साथीहरू धेरै हुन्छ, सानो साथीलाई सम्झिरहेको छु भनेर बिदा होला।
0: हस् हुन्छ, बाबाई। उहाँ हुनुहुन्छ इलामबाट प्याकुलजी, उहाँले पनि निकै नै राम्रो सांगीतिक कोसिली प्रस्तुत गरेर गइसक्नु भएको छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो है कमेन्ट बक्समा लेख्नु होला। मलाई चाहिँ एकदम राम्रो लाग्यो सांगीतिक कोसिली है, कति राम्रो नयाँ, एकदम बिल्कुलै नयाँ, जस मलाई चाहिँ नयाँ लाग्यो, मैले कहिले सुनेको थिएन, एकदम राम्रो सांगीतिक कोसेली। अहिलेसम्म चाहिँ जति पनि साथीहरूले सांगीतिक कोसेली प्रस्तुत गर्नुभएको छ आफ्नै आवाजमा, सबैजनाले एकदम राम्रो चाहिँ सांगीतिक कोसेली चाहिँ प्रस्तुत गर्नुभएको छ। सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र कमेन्ट बक्समा रहेको कमेन्टलाई पढेर सुनाउन चाहन्छु। साथीहरू पनि आँटिसक्नु भयो होला हाम्रो कमेन्ट चाहिँ कहिले पढ्नुहुन्छ होला भनेर। मलाई लेख्नुहुन्छ, मोलोको माया मोल्सोको हित लेखाउला कहानी, प्रेमको यो जित, फूल है टिपी लाइदिउँ कि केसमा, माग्नलाई आउँ कि प्रेमको भेग जोगीको भेषमा, नामान्नु झर्को बोली छ रूखो, मोलोको माया छैन है झुठो, फूल है फूल्यो भीरमा, यो मन छ पीरमा, बिर्सनु कसरी हजुरलाई मोल्स्यो, डल्ली पुन्टी दर्शन नमस्कार हजुर, अनि सम्पूर्ण रेडियो मर्सिङदी प्रेमीहरूलाई हात जोडेर नमस्कार छ, अनि मिठो माया र सम्झना है भन्नुभएको छ। भन्दै साथीहरू सम्झनु पर्दा श्यामप्रसाद दाजु, सनिरा गोल्स्यो, याम सारू, टेकु छित्री, शोभा दिदी, मुना गोल्स्यो, नाम छुटेका सम्पूर्णलाई भन्दै छुटिए, जय रेडियो मर्सिङदी भनेर लेख्नुभएको रहेछ। कति राम्रो गजल लेखेर पठाउनु भयो, गजल त के भनिन्छ यसलाई, गजल नै होला, एकदम आनन्द लाग्यो पढ्दाखेरि पनि। तपाईँको गोल्स्योले पक्कै पनि रेडियो कार्यक्रम, यो मर्सिङदी रेडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको यो सन्देशलाई तपाईँको गोल्स्योले पक्कै पनि सुन्नुभयो होला र मनमनबाट गदगद गद खुसी भइराख्नु भएको छ होला भन्ने मैले आशा लिएको छु। यसै गरी मेरो प्यारो मान्छे तिमी भन्ने उहाँले जीले लेख्नुभएको छ, मिस यु अल भन्नुभएको छ, र तपाईँले ज जसलाई सम्झिएर चाहिँ मिस यु अल लेख्नुभएको छ, सम्पूर्णलाई चाहिँ तपाईँको यो सन्देश मैले पुर्याउने जमर्को गरेको छु, पक्कै पनि उहाँले सुन्नुभयो होला भन्ने लागेको छ मलाई। र यसै गरी धर्मराजजीले लेख्नुभएको छ, नमस्ते, गाई जात्राको शुभकामना कामना सम्पूर्ण साथीहरूलाई, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। यति टाढाबाट पनि सधैँ डेली रूपमा चाहिँ उहाँले कमेन्ट बक्सबाट पनि जोडिनुहुन्छ हामीसँग, यसरी धेरै खुसी लाग्छ, यति टाढाबाट सम्झिनुहुन्छ हामीलाई, धेरै माया गर्नुहुन्छ। आज मलाई नेपाली चलचित्र काका किकीको टाइटल सङ अर्जुन सापकोटाको आवाजमा रहेको बजाइदिनुहोला ल। आज जन्मदिन मनाउनु हुने मेरो सानीमा कमला रिसाल, फाउजु मुना बुढोथोकी भण्डारी, रेडियो कान्तिपुरका आरजे दाई प्रज्वल खड्का, सुनसारी के पुरानो मीडिया प्रेमी साथी रूप राय, झापाका पुराना मीडिया प्रेमी साथी डिकेन्द्र बस्नेत, प्रवीण मोराङ विराट चोकका पुराना मीडिया प्रेमी साथी रविन श्रेष्ठ र वीरतमोर झापकी साथी रन्चु काफ्रेलाई जन्मदिनको शुभकामना मा शुभदिन भन्ने लेख्नु भएको रहेछ। सम्पूर्णलाई मेरो व्यक्तिगत र मेरो सम्पूर्ण होल रेडियो युनिटको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र यसै गरी गीता लिम्बू लेख्नुहुन्छ, माफ गर्नुहोला, उहाँको त मैले अघि नै पढिसकेको छु गीताजीको चाहिँ। र अन्तिममा अब भने हाम्रो स्टुडियो घडीले 1:49 गएको देखाइसकेको छ, एउटा सांगीतिक कोसेली पनि तपाईँहरूको माझमा प्रस्तुत गर्दै तपाईँहरू माझबाट विदा हुने बेला भइसकेको रहेछ। अब पुनः फेरि अर्को दिन अर्को बार अर्को श्रृंखलाको साथमा उपस्थित हुने बाचाका साथ, अहिलेसम्मलाई 1 बजीबाट अहिलेसम्म मेरो आवाजलाई नराम्रो भए पनि जस्तो सुकै भए पनि समुदुर बनाएर सम्पूर्ण श्रोता माझ पुर्याउने जमर्को गर्नुहुने प्राविधिक मित्र दिलोलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालिका म खुशी पनि विदा हुन्छु। रेडियो मर्सिङदी 95 MHz, इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460004
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: Siphonia Extreme Energy Drink.
1: Good morning, Miss.
2: Good morning, class. ला, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असर

0: का बारेमा केही थाहा छ लक्ष्मी?
1: डडेलोका कारण बोट बिरुवा सँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
2: हो, सानोला प्रभावले ठूलो विपत्ति ल्याउन सक्छ, आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचोङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
2: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477969229।
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209999 0665209999 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सिङदी बुलेटिनमा म खुशीको स्वागत छ। अब समाचार विस्तारमा। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई एला गुम्बामा राख्ने गरी व्यवस्था मिलाएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। अस्थायी बसोबासको अवस्था बुझ्नका लागि काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायतका गुम्बामा पुगेका थिए। व्यक्तिगत र संस्थागत सहयोगहरू जुटिरहेको अस्वास्थ्य टोली खटाएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो। गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढ़ी पीड़ितको लागि नेपाल रेडक्रस सोसाइटीले 50 थान मण्डी र 50 थान म्याट्रेस उपलब्ध गराएको छ। चीनले नेपाललाई 20 लाख अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। परराष्ट्र मन्त्री सुशील खनालका अनुसार चीनले राहत सामग्री बोकेका 2 कार्गो विमान र सुरुङ सम्बन्धी विज्ञहरूको 2 टोलीसँगै नेपाली सरकारलाई 20 लाख अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। यसअघि अन्य दलले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भारतले राहत सामग्री पठाइसकेको छ, अन्य आवश्यक सहयोग गर्ने पनि बताएको छ। भुटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने क्रम अघि बढ़ाएको जनाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको थुन्चे क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने काम भइरहेको छ। भोटिकसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुशी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्ग मा अल्पत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उहाँले बाढ़ीका कारण सड़क भरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारी साधन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। यसैबीच धादिङको बैरिनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क पनि अहिले एकतर्फी रूपमा मात्रै सञ्चालन रहेको प्रहरीले जनाएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरूङ जिरोङ नाकामा गएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार टोली सहितका उद्धार कर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपालतर्फ शुरू भएको पहिरोले केरूङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धार गरी चिनिया समाचार संस्थाले जनाएको छ।
दिउँसो 2 बजेको मर्सिङदी बुलेटिन अहिलेलाई सक्यो। साँझ 6:35 बजेको मर्सिङदी समाचारमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: हेलो, म सङ्गदेव FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: ओ मल्छ मिजेब खनियामु
6: छिप्रे बरे याउ अक्यो आयंग उस्यो
5: याउ अंग उस्यो तुङेर प्ररो लड्यार
6: बेसी सहररी खोलेब रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाब कुए खैमु खोजिन ती गल्छ्यो
5: ए छब्बिस तिसे घरी बालोटी र रेडियो मर्सिङ गेन ओ गल्छ्यो
7: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रो बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: you?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999-94-77-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: तथा उद्धारको काम चल्दै 2500 जना भन्दा धेरै मानिस सम्पर्कविहीन भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारण बारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानमा वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप N20 श्रृंखला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 626 जना भन्दा बढ़ीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 जनाभन्दा धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढ़ीमा बेपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढ़े प्रधानमन्त्री बालेन्द्र शाहलाई नौबुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार सड़क पुनसंचालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनुभएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहेको चाहने सामाजिक संघ संस्थालाई समेत सहजीकरण गर्न र त्रिशूल लगायत नदी क्षेत्रमा ट्विनको शीघ्र व्यवस्था गर्न आङ देम्बेले माग गर्नु भएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढ़ीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ीका कारण जल विद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फँसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333-493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन र नेपाल दुवैतर्फ भोटेपछि नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए, पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिम नदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चीनी एकाडेमी अफ साइन्सेसका निर्देशक टाङ सिसाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। यही हिम नदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदोसहितको भयानक बाढ़ी आएको चीनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यकामै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ, अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। विदेशको खबर, संयुक्त राष्ट्र संघ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्र संघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन। अब खेल खबर, बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी20 श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात गोलापत्था समेत गरिने नर्दर्न टेरिटोरी क्रिकेट एन्टी स्ट्राइकले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरूष क्रिकेट टोली अहिले भिक्टोरिया सीए 11सँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए 11लाई 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अंकसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्यसैले 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ शुरू, सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि, घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान, युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप इन टी20 श्रृंखला मार्फत सहयोग अभियान।
2: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट,
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242।
10: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा 1 वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई र मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रमा चलिरहेको छ। यसरी निकालेका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ। गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवंगत भएका व्यक्तिले गाईको पुच्छर समातेर वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। यी विश्वासका आधारमा राजधानीको बसन्तपुर, सन, इन्द्रचोक, बांगेमुढा, लगन, ओम बहाल, टेकु, त्रिपुरेश्वर, क्षेत्रपाटी, ठमेल, बागबजार, दिल्ली बजार, जय बागेश्वरी, चाबहिल, गोकर्ण, साँखु, टोखा र कृतिपुर लगायतका ठाउँमा गाई जात्राका झाँकी निकालिएका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज विभिन्न कार्यक्रम गरी आयोजना गरेर देशभर शुरू भएको हो। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाई जात्राका क्रममा हनुमान ढोकामा रहेको राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनक देखिन्छ। गाई जात्रा क्रममा प्रदर्शन, सामाजिक विकृति विरूद्ध व्यङ्गात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीत समेत गाइन्छ। यस वर्ष भने भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण धेरैको निधन भएकाले प्रदर्शन लगायतका हास्य व्यङ्गात्मक कार्यक्रमहरू आयोजना गरिएका छैनन्। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढ़ी प्रभावितहरूलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सड़क तथा पैदल मार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यही खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाएपछि उनीहरूलाई गाड़ी मार्फत महावीरसम्म पुर्याइनेछ। महावीरबाट झण्डै 1 घण्टा पैदल हिँडेपछि चौगटी पुगेन, त्यहाँबाट काठमाडौँ ल्याइने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो। यसका लागि प्रदेश सरकारले निशुल्क 45 वटा बसको व्यवस्था गरेको छ। धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपान लगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरेको जनाइएको छ। बाढ़ी ग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको निशुल्क उद्धार गर्न काठमाडौँ महानगरपालिकाले थप एउटा गाड़ी सञ्चालनमा ल्याएको छ। हिजो एउटा गाड़ी मार्फत शुरू गरेको सेवा पहिलो दिन 2 जना बालबालिका, 9 जना महिला र 8 पुरूष गरी 19 जना यात्रुको उद्धार गरेर काठमाडौँ ल्याएको महानगरपालिका जनाएको छ। आजदेखि 2 वटा गाड़ी मार्फत सेवा सञ्चालन गरिएको छ। तीमध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँसम्म यात्रु ओसार पसारमा प्रयोग हुँदै आएको 19 सिटे गाड़ी मात्रै थियो भने अब 10 जना यात्रु क्षमता भएको थप अर्को गाड़ी आजबाट सञ्चालनमा आएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भोटेकोशी बाढ़ीमा परि घाइते भएका 7 जनाको आईसीयूमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सडाईका अनुसार अस्पतालमा उपचाररत 29 जना मध्ये 7 जनाको आईसीयूमा उपचार भइरहेको, उपचाररत 6 जनालाई डिस्चार्ज गरेको तथा 1 जनाको उपचारक्रममा ज्यान गएको उहाँले बताउनुभयो। अस्पतालका अनुसार आईसीयूमा उपचाररतमा अशोक श्रेष्ठ, बाल बहादुर घरती, दिन बहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट र महेश्वर शाह रहेका छन्। यस्तै उपचारपछि डिस्चार्ज हुनेमा गिरिलाल बुढाथोकी, कर्मा योजना कल्याण नगरकोटी निम दोर्जे शेर्पा रूपक रोका सुजन बस्नेत र सुशान्त श्रेष्ठ छन्। उपचार क्रममा 25 वर्षीय कुशल मगरको ज्यान गएको अस्पतालले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ीको 4थो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। गाई जात्रामा दिवंगत आफन्तको सम्झना, झाँकी सहित नगर परिक्रमा चल्दै। र धनचेमा रोकिएका बाढ़ी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउँदै काठमाडौँ महानगरको पनि 2 बस सञ्चालन। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विश्वेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038 98463038।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन, के तनाव दियो ए खुशी।
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania, Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
1: सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशेषर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
4: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460 00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8-13 लजुम प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: sip on the extreme energy drink.
1: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
2: ए बाबु पो जोकतल गर्ने डिजिटल ढक्करा चाहिएको थियो यता कता पाइन्छ होला
1: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोभाइडर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
1: थप जानकारीको लागि सम्पर्क 9856744486
5: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
6: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
6: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ
6: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
5: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 पाइने रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
6: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
8: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
9: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
10: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
11: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856474486
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: अहा, म यो बिहे गर्दिन।
1: हैन, के हो, बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
0: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
0: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665210083।
5: सम्पर्क मोबाइल नम्बर 9857133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
0: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लग्जु।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: toilet pony, extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865058074।
6: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900।
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
0: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532 मोबाइल 9846090301 9846074065।
0: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847769229।
7: आया मरेनी आमा, आया नि आया।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
8: ल दिदी, विशेषकर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9845680।

0: California.
1: Extreme energy drink.
0: जीवनमा ढुक्का सुरक्षित बस्न परिवारलाई

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 5 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Sonia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
2: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईँ रेडियो मर्सेन्जी एफएम 95

0: हो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665240355475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
3: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
4: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछन्।
1: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
5: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
6: यसले गर्दा आज कति बचन सुन्नु पर्यो? यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिउँसो 3 बजे र साँझ 6 बजे।
1: सब शांति से सूरज गाता तो हजारों सालों से शांति होती है भाई। कहाँ ये सारे?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 798।
4: I'm home, Daddy.
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर

0: 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 6 बजेको छ।
4: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: मर्सिडीज़ FM 95 MHz

0: होइन अब हामी रातभित्रको पनि अब गइरहेछौँ।
1: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान, युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई।
2: र टप इन्ड T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल एक विकेटले पराजित, नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-625-94, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट शुरू गरौ। NBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटे कोशीको बाढ़ीका कारण ज्यान गुमाएका मध्ये अहिलेसम्म 669 जनाको शव फेला परेको छ। यस्तै 2362 जना हराइरहेका विवरण प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक DIG अभिनारायण काफ्रेले जानकारी दिनुभयो। प्रहरीको तथ्याङ्क अनुसार ज्यान गुमाउने 669 जना मध्ये 148 जना महिला, 268 जना पुरूष, 22 जना बालबालिका र 20 जना बालक रहेको 22 जना बालिका र 20 जना बालक रहेका छन्। यसै गरी 211 आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका शवहरू मध्ये 20 वटा पहिचानपछि कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक छन् भने 523 जना विदेशी नागरिक बेपत्ता छन्। उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्रेले अहिलेसम्म 2301 जनाको सफल उद्धार गरेको जानकारी दिनुभयो। उद्धार गरेका मध्ये 1506 जना पुरूष र 795 जना महिला छन्। विपद प्रभावितका लागि नुवाकोटमा 9 वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ झण्डै 1000 व्यक्तिले आश्रय लिइरहेका छन्। धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरेको भए पनि त्यहाँ कोही पनि नरहेका प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यमा तालिम प्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ। साथै शव संकलन, पहिचान, कानूनी सहायता तथा मुसुलका लेखनका लागि छुट्टा छुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेका प्रहरीले जनाएको छ।
2: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढ़ेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फोरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न रेफ्रिजरेटिङ कन्टेनरको अभाव खड्किएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक DIG अभिनारायण काफ्रेले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै बाढ़ीको लेदोमा खोजी कार्य प्रभावित बनाउन विशेष बुट 10 वटा वायरलेस ट्र्याकिङ डिभाइस र 100 केजीसम्म भार बोक्न सक्ने ट्रान्सपोर्टेशन ड्रोन तत्काल आवश्यक रहेको बताउनु भएको छ। घटनास्थल दलदल युक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उहाँले स्पष्ट पार्नुभयो।
1: विपदको मौका छोपेर हुने चोरी लुटपाट तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कड़ा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यस्तै बाढ़ीले बगाएर ल्याएको बैंकको भल्ट अर्थात सेफ फोडेर चोरी गर्न खोज्ने 29 जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको प्रवक्ता काखलेले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काखलेले उल्लेख गर्नुभएको छ।
2: यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका 102 शवमध्ये अहिलेसम्म 6 शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकिए आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने कार्कीले बताउनुभयो। यस्तै चितवनमा पनि शव पहिचानमा समस्या भएको छ।
1: यसैबीच भोटेकोशीको बाढ़ीमा बगेर चितवन पुगेका र पहिचान नखोलेका शवहरूको भने सुरक्षित व्यवस्थापन शुरू भएको छ। शवहरू अत्यधिक सडे गलेर दुर्गन्ध फैली महामारीको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाट बीचको जंगल क्षेत्रमा शव गाड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनमा संकलन गरिएका 233 शवमध्ये 6 मात्रै आफन्तको जिम्मा लगाएको छ। बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन भइरहेको छ। प्रक्रिया अनुसार हरेक शवको डीएनए नमूना संकलन गरी विशेष ब्यागमा सांकेतिक नम्बरसहित 1.5 मिटर गहिरो खालमा पुरिनेछ। शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नुका साथै बाहिरपट्टि सांकेतिक नम्बर अंकित कंक्रीटको स्ट्याण्ड खड़ा गरिनेछ। बेपत्ता आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमूना यी शवहरूसँग मिलेमा चितवनमा पुगेर प्रहरीको रोहबरमा शव खनेर बुझी लिन सक्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ।
2: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3 बी जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तमतयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यसअघि आजै भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ।
1: यसैबीच नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले जलविद्युत आयोजनामा फँसेका कामदारको उद्धारमा ठूलो चुनौती रहेको बताउनु भएको छ। बाढ़ी र लेदोले संरचना पूरिएपछि प्रारम्भिक चरणमा त्रिशुली 3A र 3B आयोजना स्थलको सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गराउने मुस्किल परेको छ। पछि हेलिकप्टर मार्फत सर्वे टोली पठाएर स्थान पत्ता लगाएको र अहिले एस्काभेटर तथा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उत्खनन एवं उद्धारमा खटिएको छ। त्रिशुली ए को पावर हाउस भूमिगत भएकाले भित्र हावा संचित हुने सक्ने हुँदा कामदार जीवितै रहने आशा रहेको छ। त्रिशुलीका अन्य आयोजनाबाट भने झण्डै 350 कामदारलाई सुरक्षित निकालिसकिएको छ। विपदका बेला संचार अवरूद्ध हुनुका साथै राज्यसँग आवश्यक स्रोत र विशेषज्ञताको कमी देखिएको उल्लेख गर्दै श्रेष्ठले आवश्यकता परे विदेशी सहयोग लिनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच प्राधिकरणले अवरूद्ध विद्युत प्रणाली सुधार गरी नुवाकोटमा वैकल्पिक व्यवस्थाबाट बत्ती बालेको छ भने रसुवातर्फ पनि आज अबेरसम्म भए पनि विद्युत नियमित गर्ने लक्ष्य राखेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीका कारण झण्डै 375 बेपत्ता वा सम्पर्कविहीन छन्। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यो प्रारम्भिक विवरण हो। कर्मचारीका परिवार तथा आफन्त समेत पुगेको भएमा संख्या थप हुन सक्छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा उद्धार र राहतमा भइरहेको ढिलाइको गुनासो सम्बन्धी कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
12: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
12: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
11: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
12: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू। सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न मुश्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले बाढ़ीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार नगरेको बताउनु भएको छ। सरकारले सुरुङभित्र फँसेका व्यक्ति लगायतको ज्यान जोगाउन विदेशी विशेषज्ञको सहायता अस्वीकार गरेको चर्चाका बीच परराष्ट्र मन्त्री खनालले जवाफ दिनुभएको हो। परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरू विदेशी देशबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो। भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका देशले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले विपदले निम्त्याएको विनाशको स्तर निकै ठूलो रहेको र यसले नेपाललाई तत्कालका लागि उद्धार र राहतमा भन्दा दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा निकायहरूले गरिरहेको बताउनुभयो। तर सुरक्षा निकायको क्षमता र स्रोत भन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाँको भनाइ छ। दाता सम्मेलन गर्ने बारे प्रारम्भिक तयारी शुरू भएको बताउँदै सरकारको ध्यान अझै सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको मन्त्री खनालले बताउनुभयो। तत्कालीन परिस्थितिमा चीनबाट समयमै सूचना नआएको भन्ने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले घटनाको प्रकृति अनुसार सम्भवत चीनलाई पनि स्पष्ट थाहा नभएको हुन सक्ने बताउनुभयो।
1: यसैबीच रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि सरकारले उद्धार तथा राहत वितरणलाई तीव्रता दिए पनि अपेक्षा अनुसार प्रतिकार्य र उद्धार हुन नसकेको गुनासो आएको छ। केही प्रभावितले उद्धारको काम सतही रूपमा मात्रै भएको र बाहिर प्रचार गरेको जस्तो प्रभावकारी रूपमा उद्धार हुन नसकेको बताएका छन्। रसुवाको उत्तर गया र उमाकुण्ड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरूले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। ठूलो क्षति भएकाले पालिकाले मात्रै उद्धार गर्न नसकेको र घटनाको तीन दिनसम्म पनि संघीय सरकारको टोली प्रभावित क्षेत्रमा नपुगेको उनीहरूको भनाइ छ। उद्धार प्रभावकारी नभएको गुनासो किन आएको हो भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीलाई सोधेका छौं।
0: उद्धार त नभएन, त्यो प्रयास त म्याक्सिमम इफोर्ट गरेरै भइरहेको छ होइन। च्यालेन्जिङ भनेको के छ भने त्यो सुरुङ मार्गमा फसिकाहरूको उद्धार च्यालेन्जिङ हो। अब हामी खोज उद्धारको काम छ त्यहाँ होइन, अब हामी राहत वितरणको पनि अब गरिरहेछौँ, किनकि अब डेड बडी म्यानेजमेन्टकै कुरा छ। मान्छेहरू अब धेरै चाहिँ अब बाढीमा चाहिँ पुरिया मिसिङ छन् त अहिले पनि धेरै ठुलो सङ्ख्यामा। उद्धारमा हुँदै जाँदाखेरि अब त्यो मिसिङ पनि घट्दै जाला होइन, त्यो मान्छे मरिसकेको तर अब लासहरू त पत्ता लाउने कुराहरू हुन्छ नि त, त्यो पनि च्यालेन्जिङ छ। अब त्यसपछि हामी पुननिर्माणको त त्यसपछि जाने हो।
13: हामी स्थानीय तहबाट जति सक्ने त्यति चाहिँ गरेका छौँ, तर त्यो हुनुपर्ने जति हो त्यो चाहिँ भएको छैन भन्ने एउटा स्थानीय तहको कुरा छ। अर्को भनेको चाहिँ तपाईँको यो केही नागरिकहरू चाहिँ जंगलतिर भागेका छन् भन्ने कुराहरू पनि छ। यो उत्तर गयातिरको ठाउँमा केहीले चाहिँ उद्धार अझै आएको छैन भन्ने कुराहरू पनि गरिरहेछन्।
0: एकदम सही कुरो हो त्यो, अब किनकि हामी सकेसम्म चाहिँ हेलीबाट गर्नेलाई हेलीले गरिरहेछ, त्यसपछि तपाईँको फिल्डमा फिजिकल्ली गर्नेलाई फिजिकल्ली पनि भइरहेछ। तर अब भूगोल चाहिँ अब नेपालको के छ भने जस्तो हेली पनि अब आज बिहान हेली हुन सकेन, किन भन्दा त्यहाँ तपाईँ मौसमै बिग्रिरहेको छ होइन। भौगोलिक त्यो जो हाम्रो जटिलता छ त्यसलाई पनि जोड्नु पर्यो एउटा, जस्तै हेली रेस्क्यु नभए होइन, अहिले हाम्रो 15 हेलिकप्टरहरू निजी र सेनाको गरेर फिल्डमै छ। अब हेली पनि फेरि सबै ठाउँमा सम्भव नहुने कुन छ, फेरि लोकेसन कहाँ हो भन्ने पनि थाहा हुनु पर्यो। तारै अब चाहिँ के छ भन्दाखेरि इन्टरनेटहरू भनेको हाम्रो कम्युनिकेसन चाहिँ स्थापित हुँदैछ होइन। अब धेरै टावरहरू अहिले रिकभरी भइसकेको छ, जस्तो हिजो आउँदाखेरि 145 जति टावर चाहिँ रिकभरी भइसक्यो भन्ने आएको थियो यहाँ रिपोर्ट होइन। भनेपछि अहिले अब जिल्लासँग हामीले अलिकति अब कम्युनिकेसन त्यो स्थापित गर्न सक्षम भएको छौँ। त्यो रसुवाको लागि वैकल्पिक बाटो पनि अलिकति भएको छ। आज हामीले बिहान MI-17 दुईवटा हेलीमा चाहिँ सामान लिने भने, तर चाहिँ के भयो त भन्दाखेरि MI-17 लिने भनेको अब वेदर बिग्रिएर उड्न सकेको थिएन बिहान, तर पनि अब वैकल्पिक बाटोबाट रसुवाको धुन्चेसम्म 4-wheelerहरू जान सक्ने गरेर हामीले एरेन्ज गरेका छ होइन। तर अहिले गाडीहरू गइ पनि रहेछ त्यहाँ बेसिक कुराहरू लिएर, अनि अब 3 सोचेका 14-15 भन्दा बढी मान्छेहरू फिल्डमा छन् होइन।
13: त्यो ठाउँमा भएका नागरिकहरू चाहिँ एउटा के गर्नुपर्छ र पालिकाहरूले चाहिँ कसरी समन्वय गर्ने?
0: होइन, पालिकासँग त हाम्रो समन्वय स्थापित हुन थालिसक्यो। जस्तो अहिले पनि हाम्रै यहाँ प्राधिकरण र गृह मन्त्रालयको टिम चाहिँ सम्बन्धित जिल्लामै गएर सहजीकरण गरिरहेको छ होइन। अनि त्यसपछि अब पालिकासँग पनि हिजो हाम्रो उत्तर गयाको चाहिँ उपाध्यक्ष र कार्यकारी प्रमुख यहाँ पनि आउनु भएको थियो। अनि अब जस्तो उत्तर गया अलिकति प्रभावित हो, त्यहाँ एउटा चाहिँ संस्था पिपुल निट भन्नेले चाहिँ खाना पनि खुवाइरहेको छ। अरू पनि अब हामीले भएका माध्यम मार्फत चाहिँ सबभन्दा फोकस अहिले रसुवालाई गरिरहेको छौँ होइन। त्यो अब हामी बोलेरो सलेरो यस्तो यस्तोमा सामान पठाउनु पर्ने छ क्या रसुवामा खासमा। हो, आज पनि हाम्रो 6 बोलेरो अहिले बाटोमा गइरहेको, थप 3 फेरि जाँदैछ होइन। अब साँझ 10-11 पनि हामी सिचुएसनमै बसेर काम गरिरहेको छौँ। टिमहरू पनि हाम्रो कमान पोस्टमा सबै यहाँ आएर काम गरिरहेको छ। सुरक्षित ठाउँमा गएको मान्छे त अब सुरक्षित ठाउँमा बसिरहेको छ भने त अब जेनतेन त अब बचिहाल्यो नि त, अब त्यसलाई त खाना त पुर्याएकै छ, धैर्य गर्नु पर्यो, आक्रोश त आउने स्वाभाविक छ होइन। ज्यान जोग्ने नै पहिलो मेन त त्यो छ, अनि त्यो अरू जो खसिरहेको छ तिनलाई पनि उद्धार गर्नु पर्यो, फेरि उनको पनि त ज्यान बचाउनु पर्यो। तर सँगसँगै अब हाम्रो राहत व्यवस्थालाई पनि अगाडि बढाएको
13: नागरिक के भन्नुहुन्छ?
0: अब नागरिकलाई यसो भन्छु, अब चाहिँ तपाईँको नातेर धैर्यतापूर्वक आफ्नो ठाउँमा चाहिँ अब सुरक्षित बस्नु पर्यो, जो जो हामी चाहिँ अब त्यसबाट बचिनु होइन। र बाँकी कुरो केही जो जो मिसिङ भइरहेका मान्छेहरूको सन्दर्भमा कुनै सूचनाहरू छ भने त्यो सूचना सम्बन्धित जिल्लाको 1-2-3-4 नम्बर छ त्यसमा, अथवा 100 नम्बरमा टिपाइदिए पनि सजिलो हुन्छ हामीलाई खोज्मा, अथवा जियो लोकेसन सहितको विवरण कतै भयो भने त्यसले पनि हामीलाई सपोर्ट पुग्छ। आफू चाहिँ अब अझै पनि सतर्क हुनु पर्यो, किनकि त्यहाँ जहाँबाट पहिरो सुरु भएको थियो बाढी, या अहिले पनि अब तालहरू बुझिने फेरि आउने त्यस्तो यस्तो भइरहेको नि त, त्यहाँ पनि सतर्क हुनु पर्यो। अब दोस्रो कुरो चाहिँ धैर्यतापूर्वक खाना चाहिँ मानव पहिला अब 6-6 खाइन्थ्यो भने अब 10-10 12 भए होला, हो त्यसलाई पनि एउटा आपतको बेला यस्तो हुन सक्छ भन्ने किसिमले धैर्यतापूर्वक लिनु पर्यो क्या त्यसलाई पोजिटिभ तरिकाले।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसी। नेपाल दर्पणमा खबरको सिलसिला, रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटे कोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी चाहेपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ। धादिङको बैरेनी बजार क्षेत्रमा भने झण्डै एक किलोमिटर सड़क हिलोले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
2: यसैबीच धादिङबीच जोड्ने वैकल्पिक सड़क सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ। मास्टारदेखि धादिङ बेसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। वैकल्पिक सड़कमा साना गाड़ीहरू आजैदेखि सञ्चालनमा आइसकेका छन्। ठूला तथा मालवाहक गाड़ी समेत सञ्चालन गर्न मिल्ने गरी अहिले सड़क स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ। सड़क पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङ बेसीको यातायात आवागमन थप सहज हुने विश्वास लिएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन।
1: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
2: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जाँच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिकै विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। चीन र नेपाल दुवैतर्फ फुटेकोशी नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरिङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चिनिया एकाडेमी अफ साइन्सेसका निर्देशक काङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो मिलाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया संचार संस्था सिन्हाओले जनाएको छ। यही हिमनदी खसेका कारण केरूङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढ़ी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको सांगुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धूलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट ससाना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। युदी समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मच्चाएको स्रोत पनि थाहा भएको छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई नौ बुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनर्संचालन र सव्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस संसदीय दलका नेता आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरू मध्ये तत्काल कम्तीमा सात ठाउँमा बेलीब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर र उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले माग गर्नुभएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न समेत आङदेम्बेले माग गर्नुभएको छ।
4: बाढ़ी पहिरोले नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती, त्रिशुली, ढुंगे र देवीघाट बजारमा ठूलो क्षति पुर्याएपछि अहिले ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ। बाढ़ीले बगाएका क्षेत्रमा मानव शव तथा गाईवस्तु लगायत पशुका मृत शरीर यत्रतत्र छरिएर रहेकोले सरुवा रोग फैलिने जोखिम बढ़ेको स्थानीयवासी तथा लेखक विष्णु प्रसाद सापकोटाले उज्यालोलाई बताउनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतनाको कमी रहेकाले हैजा तथा अन्य कीटाणुजन्य रोग फैलिन सक्ने खतरा छ। खाद्यान्नको अभाव तत्काल देखिए पनि स्वास्थ्य सम्बन्धी समस्या पछि मात्र गम्भीर रूपमा देखिने भएकाले यसतर्फ तत्काल ध्यान दिनुपर्ने उहाँको भनाइ छ। सुरक्षा निकायले गरिरहेको उद्धार कार्य सराहनीय भए पनि स्थानीय सरकार र जनप्रतिनिधिबीच पर्याप्त समन्वय हुन नसकेको तथा विषय विज्ञको कम भइरहेको उहाँले बताउनुभयो।
3: आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइरहेछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हाँस्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। तर यस वर्ष भोटेकोशी बाढ़ीका कारण त्यस्ता कतिपय कार्यक्रम रोकिएका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटुरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको छ महिनापछि अमेरिका र इरानबीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएको संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैं सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। महासचिवका लागि चिन्ताका विषयहरूमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवश्यकतामा सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धि लगायतका पक्षहरू समावेश रहेको उहाँले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो, तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन।
3: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन्टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। यससँगै नेपाल एले दुई जित र चार हार सहित तालिकाको सातौं स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। नेपाल एले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। यसअघि नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्स मेन एकाडेमीसँग पराजित नेपालले होबर्ट हुरिकान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई भने हराएको थियो।
4: यसैबीच बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन भएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एन्टी स्ट्राइकरले जनाएको छ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 679 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू।
3: सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई।
4: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको दावी।
3: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई।
4: र टप इन द टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल एक विकेटले पराजित। नेपालका बाढ़ी पीड़ितका लागि श्रृंखला मार्फत सहयोग अभियान।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर हुन्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, म वसन्त रेडियो मर्सेङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङदी .org मा साँझ 6:35 बजेको मर्सेङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर ७ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोटेकुसी बारीमा ज्यान गुमाउनेको संख्या 679 जना पुग्यो। सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनिया टोली। आज गाई जात्रा, बेसी शर्मा दिवंगत आत्माको सम्झनामा झाँकी शहीद बजार परिक्रमा। लमजुङमा 20 वर्ष मुनिका 15 किशोरीले गराए सुरक्षित सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन। भुजुङ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुधारका लागि आवश्यक सामग्री सहयोग र बेसी सरसात महिला सञ्जालमा आबद्ध सबै आमा समूहले रसुवा भोटेकुसी बारी पीड़ितका लागि सहयोग गर्ने। जनचेतना आमा समूहले 15,000 प्रदान।

0: अब समाचार विस्तारमा रसुवाको फुटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 669 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज चौथो दिनको खोजमा समेत गरिए कुल 669 शव भेटिएको हो। त्यस्तै अहिलेसम्म 2301 जनाको उद्धार गरेको नेपाल प्रहरीले जनाएको छ। अझै झण्डै 2500 जना मानिस हराइरहेको विवरण रहेको छ। होटेकुसी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली तीन ए जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकारी गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गरेको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुमान गरेको छ। प्रारम्भिक अनुमानका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तन्ताएर अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यसअघि आजै भारतबाट आएको 11 सदस्यीय उच्च विशेषज्ञ प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ। सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ। बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्त्याएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनामा फँसेका तथा कार्यरत मध्ये 898 जना अझै सम्पर्कविहीन छन्। उद्धार टोलीले हालसम्म 361 जनाको उद्धार गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले उपलब्ध गराएको विवरण अनुसार भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका 11 जलविद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजना अझै पनि आयोजनाका अझै पनि 898 जना सम्पर्कविहीन छन्। उद्धार गरिएका मध्ये ठूलो संख्या माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन्। 296 मेगावट माथिल्लो त्रिशुली एक आयोजनाबाट मात्रै 254 जनाको उद्धार गरिएको इपानले जनाएको छ। उक्त आयोजनाको सुरुङमा अझै करिब 300 जना फँसेको अनुमान छ। उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञ टोली नेपाल आइपुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। त्यस्तै 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट 18 जना, 37 मेगावटको माथिल्लो त्रिशुली तीन बी आयोजनाबाट 91 जनाको जीवित उद्धार गरिएको छ। यी आयोजनाबाट उद्धार गरिएका समेत गरी हालसम्म उद्धार हुनेको संख्या 361 जना पुगेको छ। इपानको विवरण अनुसार रसुवामा भोटेकोशी बाढ़ीबाट 7 जलविद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजनामा 216 मेगावटको माथिल्लो त्रिशुली 111 मेगावटको रसुवागढ़ी, 120 मेगावटको रसुवा भोटेकोशी, 6.42 मेगावटको माथिल्लो मैलुङ ए, 20 मेगावटको लाङटाङ खोला, 22 मेगावटको चिलिमे र 5 मेगावटको मैलुङ खोला जलविद्युत आयोजना छन्। यी आयोजनामा बाढ़ीको प्रत्यक्ष प्रभाव परेपछि त्यहाँ कार्यरत जनशक्तिको अवस्थाबारे चासो बढ़ेको छ। आयोजना क्षेत्रमा रहेका व्यक्तिसँग सम्पर्क स्थापित हुन नसक्दा उद्धार तथा खोजीलाई प्राथमिकता दिएको छ। लमसुङको बेसी शर्मा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले गाई जात्रा मनाएका छन्। गाई जात्रामा मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रमा गरिएको छ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपर्दादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर शुरू भएको हो। बेसी शर्मा पनि दिवंगत आफन्तको सम्झनामा गाई जात्रा निकालिएको थियो। बेसी शर्मा वडा नम्बर 7 का सुरेश श्रेष्ठको घरबाट दिवंगत आमा विष्णुमाया श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको छ। बेसी सर 8 का जीवन श्रेष्ठका आमा विष्णुमाया श्रेष्ठ, सोही ओडाका हरिकुमार, रामकुमार र कृष्ण कुमार श्रेष्ठका बुबा हरकमान श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको छ। यसै गरी बेसी सर 8 का जनक श्रेष्ठका स्वर्गीय हजुरआमा सुकमाया श्रेष्ठ र हजुरबुवा सातुमान श्रेष्ठको स्मृतिमा गाई जात्रा निकालिएको छ। नेवा खल बेसी सरले परम्परा र संस्कृतिको संरक्षणका लागि गाई जात्रा निकालेको हो। बेसी सरको भीमसेन स्थानबाट शुरू भएको झाँकी सहितको गाई जात्रा बजार परिक्रमा गरेको थियो। गाई जात्राको अवसरमा गाई वा मानिसलाई गाईको रूपमा सिंगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुत्थर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। गाई जात्राको अवसरमा विभिन्न व्यङ्गात्मक प्रस्तुतिहरू पनि देखाउने चलन छ। राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाई जात्राका क्रममा हनुमान ढोकामा रहेको राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीत समेत गाइन्छ। यस वर्ष भने भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण धेरैको निधन भएकाले प्रहसन लगायत व्यङ्ग्यात्मक कार्यक्रम आयोजना नगरिएको जनाइएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
3: हो हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
4: गौमाया गुरुङ,
2: विल्सन विक्रम राई,
4: सुनिल थापा,
2: पशुपति राई,
4: डीबी गुरुङ।
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
7: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
6: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो। मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 98477-69229।
3: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518 98463-38518।
6: मर्सङ एफएम 95 मेगाहर्ज।
3: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। त्रिशुली नदीको बाढ़ीले मलिखुको पुल बगाएपछि पृथ्वी राजमार्गबाट सड़क सम्पर्क विच्छेद भएको धादिङबेसी सदरमुकाम वैकल्पिक मार्गबाट जोड़िन थालेको छ। त्रिशुली नदीको धादिङ खण्डमा रहेका पुलहरूमध्ये सकुशल रहेका दुईवटा पक्की पुलसम्म सड़क सञ्जाल जोड़ेर सदरमुकामसँग सड़क सम्पर्क गराइएको हो। मलिखीस्थित पुर्खीखोला पुल बाढ़ीले बगाएपछि मासटार, पिपलटार, परेवाटार वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। स्थानीय तहले आफू खुशी खनेको सड़कलाई अहिले सिद्धलेक गाउँपालिका र संघीय सरकारको सड़क विभागले मरमत गरी सञ्चालनमा ल्याएको हो। वर्षातका कारण अवरूद्ध बनेको सड़क मरमतपछि सञ्चालनमा ल्याइएको सड़क विभागका सुपरभाइजर कुमार थपलियाले जानकारी दिनुभयो। यो सड़कमा हालका लागि जीप, भ्यान, हाइस, माइक्रोबस, बलेरो लगायतका सवारी गुड्न सक्नेछन्। ठूला मालवाहक सवारी र यात्रुवाहक समेत सञ्चालन गर्न सकिने गरी मरमत भइरहेको छ। यही मार्गबाट सदरमुकाममा दुईवटा ट्रक बाबा ग्यास भित्रिएपछि उपभोक्ता खुशी देखिएका छन्। धादिङबेसीबाट पृथ्वी राजमार्ग निस्कानेहरूले फरेवाटारबाट पिपलटार केउरेनी हुँदै मासटार निस्कन सक्नेछन्। पृथ्वी राजमार्ग तरेर धादिङबेसी आउनेहरूले मासटार स्थित त्रिशुली नदीमाथिको पुल तरेर केउरेनी, पिपलटार हुँदै परेवाटार निस्कन सक्ने जनाइएको छ। नेपाल प्रहरीले रसुवा बाढ़ीले प्रभावितको खोजतलास उद्धार र राहत वितरणका साथै सब व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्लेले विपदपछिको अवस्थालाई सम्बोधन गर्न संगठन अहोरात्र खटिएको बताउनुभयो। उहाँका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्विर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको, हराइरहेको व्यक्तिको हुलिया र तीनपुष्टि विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको छ। विपदको मौका छोपेर हुने चोरी लुटपाट तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कड़ा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। त्यस्तै बाढ़ीले बगाएर ल्याएको बैंकको भल्ट सेफ फोडेर चोरी गर्न खोज्ने 29 जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो। हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियता सब व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको उहाँले जानकारी दिनुभयो। यसैबीच बाढ़ी र विपदमा ज्यान गुमाएकाहरूको पहिचान र सव्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारी नयाँ निर्देशिका स्वीकृत गरेको छ। भदौ 10 गते बाढ़ी तथा विपदपछि शवहरूको खोजी पहिचान भण्डारण तथा परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बन्दै गएपछि सरकारले सव्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गरी लागू गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नयाँ निर्देशिका अनुसार सबै शवलाई लामो समयसम्म सुरक्षित राख्न सम्भव नहुने भएकाले भविष्यमा पहिचान गर्न सकिने गरी फोरेन्सिक परीक्षणका लागि आवश्यक नमूना संकलन तथा सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नयाँ निर्देशिका अनुसार सब व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा जनावरका शव सडेगलेका फोहोर तथा दूषित पानीका कारण संक्रामक रोग फैलन सक्ने जोखिम बढ़ेको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अस्थायी शिविरमा विस्थापितहरू एकै ठाउँमा बस्दा रूगाखोकी इन्फ्लुएन्जा जस्ता अन्य संक्रामक रोग फैलन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता बढ़ाइएको मन्त्रालयले जनाएको छ। लमसुङमा 20 वर्ष उमेर नपुगेका 15 जना किशोरीले आर्थिक वर्ष 82-83 गर्भपतन गराएका छन्। तीमध्ये 13 जनाले मेडिकल विधि र 2 जनाले सर्जिकल विधिबाट गर्भपतन गराएका हुन्। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पालिकागत रूपमा सबैभन्दा धेरै मध्य नेपाल नगरपालिकाका 6 जना रहेका छन्। त्यस्तै विशिष्ट नगरपालिकामा 4 जना तथा मर्स्याङदी जोर्दी र सुन्दर बजारमा 1-1 जना किशोरीले मेडिकल विधिबाट गर्भपतन गराएका छन्। राइनस नगरपालिका कोलासुथार दुधपोखरी गाउँपालिकामा गर्भपतन गर्ने किशोरीको संख्या न्यून संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमसुङका वरिष्ठ जनस्वास्थ्य निरीक्षक दीपक बमसमले जानकारी दिनुभयो। बमसमका अनुसार यसअघि आर्थिक वर्ष 81-82 जिल्लामा 20 वर्ष मुनिका 11 जना किशोरीले मेडिकल विधिबाट गर्भपतन गराएका थिए। 80-81 यस्तो संख्या 17 जना रहेको थियो। आर्थिक वर्ष 82-83 जिल्लामा सर्जिकल विधिबाट गर्भपतन गराएका मध्ये 2 जना बेसर नगरपालिकाका रहेका छन्। जिल्लाका अन्य पालिकामा सर्जिकल विधिबाट गर्भपतन गराउने किशोरीको संख्या शून्य रहेको छ। 81-82 भने जिल्लाका 4 जना किशोरीले सर्जिकल विधिबाट गर्भपतन गराएका थिए। तथ्याङ्कले पछिल्ला वर्षमा 20 वर्ष मुनिका किशोरीमा गर्भपतनको संख्या केही घटेको देखाए पनि किशोर अवस्थामै हुने गर्भधारण र त्यसपछि गर्भपतन गर्नुपर्ने अवस्थालाई अझै गम्भीर सामाजिक तथा स्वास्थ्य समस्याका रूपमा लिनुपर्ने देखिएको छ। कोलासुथार गाउँपालिका 4 भुजुङस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा थप व्यवस्थित बनाउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले डेलिभरी बेड र अटोक्लेभ मेसिन हस्तान्तरण गरिएको हो। हृदयबाट सेवा सबैका लागि भन्ने नारासहित मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिस फ्रान्सको आर्थिक सहयोगमा सामग्री उपलब्ध गराइएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिनुभयो। गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरूङले स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामग्री थपिएसँगै स्थानीय गर्भवती तथा सुत्केरी महिलाले गाउँमै थप सहज सुरक्षित र गुणस्तरीय प्रसूति सेवा पाउने बताउनुभयो।

0: सञ्जालले रसुवा भुटेको सिवाड़ी पीड़ितलाई सहयोग गर्ने निर्णय गरेको छ। सञ्जालका अध्यक्ष मीना बस्नेत रावलको अध्यक्षतामा शनिबार बसेको सञ्जालको बैठकमा वडा स्तरीय महिला सञ्जालमा आबद्ध 13 आमा समूहले सकेको सहयोग गर्ने निर्णय गरेका हुन्। सञ्जालको निर्णय अनुसार जनचेतना आमा समूहले शनिबार नै बाढ़ी पीड़ितका लागि 15,000 रूपियाँ सहयोग गरेको छ। समूहले विपदमा परेका परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। बाढ़ीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै समूहले आफ्नो क्षमता अनुसार सहयोग गरेको जनाएको छ। विपदको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड़ दिँदै समूहले पीड़ितको साथमा उत्रन सबैलाई आग्रह गरेको छ। यसैबीच सञ्जालमा आबद्ध सबै आमा समूहले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। लमसुङको कोलसुतार गाउँपालिका चार बगुङका गमबहादुर घली र लोकमाया घले सहित परिवारले विश्व स्थित मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन्। हाल बेसिस नगरपालिका साथ शान्तिटोल निवासी घले परिवारले शनिबार आश्रमलाई 20,500 रूपियाँ सहयोग गरेका हुन्। आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकको सेवा र संरक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको घले परिवारले बताएको छ। गमबहादुर घले बेसिसर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्ज शाखा प्रमुख हुनुहुन्छ भने श्रीमती लोकमाया घले शान्तिटोल तमु समाजको आमा समूहकी अध्यक्ष हुनुहुन्छ। मानव सेवा आश्रमले सहारा तथा संरक्षण आवश्यक भएका नागरिकलाई आश्रय दिँदै आएको छ। आश्रम संचालन व्यवस्थापन तथा आश्रितहरूको आवश्यकतामा सहयोग पुर्याउन स्थानीय व्यक्ति तथा परिवारले विभिन्न अवसरमा सहयोग गर्दै आएका छन्। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: भोटेकुसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनिया टोली। जलविद्युत आयोजनाबाट अझै 898 जना सम्पर्कविहीन, 361 जनाको उद्धार। आज गाड़ी यात्रा, बीसी शर्मा दिवंगत आत्माको सम्झनामा झाँकी सहित बजार परिक्रमा। लमसुङमा 20 वर्ष मुनिका 15 किशोरीले गराए गर्भपतन। भोजङ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुधारका लागि आवश्यक सामग्री सहयोग र बेसीसर सात महिला सञ्जालमा आबद्ध सबै आमा समूहले रसुवा भोटेकोसी बाढ़ी पीड़ितका लागि सहयोग गर्ने जनचेतना आमा समूहले 15,000 प्रदान। साँझ 6:35 बजेको मर्साङदी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म बसन्ता विदा हुन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Sonia.
1: Extreme energy drink.
2: Extreme energy drink.
3: Time check. अहिले ठीक 7 बजेको छ.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो.
6: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन.
6: यस्तो विवाह स्वत बदर हुन्छ.
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ.
6: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ.
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ.
6: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ.
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ.
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ.
6: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं. यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्. नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं.
7: बाल विवाह नगराऊ, बाल बालिकाको उज्ज्वलो भविष्य सुनिश्चित गराऊ.
5: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश.
8: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
9: तिमी पनि मेरो लागि सबथोक हो नि दिदी. म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी.
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ. नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे.
11: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ.
10: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति.
12: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु.
13: यसले गर्दा आज फुट्टी बदल सुन्नु पर्यो. यो जन्मिनु सक्का त मेरो गर्वै तुएको भए हुन्थ्यो नि.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665524497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका आठ झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत पाँच वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका दुई, पोहरा बेसी, लमजुङ, सम्पर्क 9856426244।

0: नान्सी, गर्भनुने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: भानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डौ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा संचालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो। उद्धार कार्य पुनः शुरू।
1: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौ। फुट्ने जोखिम
0: तादिङबेसी जाने वैकल्पिक सड़क पनि संचालनमा। पैसा राख्ने सेफ उड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला। खोजी कार्य जारी।
2: र मौसम भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी वर्षा पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनिया अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद प्राजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
1: सुरुमा खोल्दाखेरि केही पहाड बढे पनि त्यसले लेदो पनि बगाएर लिएर आएर अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ। फुट्ने जोखिम तर अब शून्य भएको चाहिँ होइन। त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
5: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेको परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म अब हाम्रो एनयुएसीले 5-5 घण्टामा रिपोर्टहरू दिइराखेको छ होइन, र मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 जना सम्पर्कविहीन हुनुहुन्छ, हराइरहनु भएको छ, र तपाईँको 219 जना उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म हेर्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको उद्धार पनि गरिएको छ भने अब 17366 जना सुरक्षाकर्मी खोज उद्धारका लागि फिल्डमा खटिनु भएको छ तीनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
5: भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदोसहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङबेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैकि 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा, धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: देशभरकै कुरो गर्नु पर्दाखेरि बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने ती क्षेत्रहरूमा धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा अलिकति ठूलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा एक दुई स्थानहरूमा भारी पानी पर्ने सम्भावना देखिन्छ।
5: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित इलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई इलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यु गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यु गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
5: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंगाएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
0: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
7: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग उपनिवेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेका छ। अहिले
0: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: प्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
10: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: ग्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्तासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
13: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
14: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
13: अहिले चाहिँ आ छैन जोस बाढी,
14: अहिले आ छैन।
13: राप्ती सोनारी 3 का कमैया टोल र खैरहानी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15 देखि 20 घर मात्र बाँकी छन्। उहाँहरू थाई तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
7: सरकारले दिएको 57 घर कति हो? त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो जात बनाएर लगिदिन्छ, खाने पिने सारा सुहा बनाउँछ कि। अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ। मर्ने अब बाँच्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यही बस्न पर्या छ जोखिम ठाउँमा। अब बसौँ पछि अब सिक्तालाई ढाइरह हुन्छौँ। जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्तासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ बन्दैछ बसौँ पछि। गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ। सिन्हावास गलरावास यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ।
13: बाढ़ीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान भने होइन।
15: अगाडिको वर्षमा धेरै नोक्सान थियो। घर डेहरी सेहरी सबै झल्यो त। बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो। फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनिरहेको थियो। म त रातिमा पानी आउँछ कि भनेर डराएर बखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
13: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको छ?
15: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
13: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
16: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अगाडि क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ 4 किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
13: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
17: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ।
13: विशेष गरी रातिको समयमा बाढ़ीको सन्तास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
18: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ।
0: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं, तर यो दुखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौं। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनुपर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
18: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठूलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छ।

0: त्यो त विज्ञ भन्नेले त हामी भन्नु पर्थ्यो नि यो भनेर होइन भन्न सकिन्छ तर हामीसँग साधन स्रोत छैन त्यो संयन्त्र छैन होइन हामी अन्दाजीको भरमा बोलिरहेछौँ र म विज्ञ साथीहरूलाई प्राविधिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौं हामीले चाहिँ सरकारलाई त भन्यो यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन् यद्यपि यसलाई रोक्न सकिँदैन तर यस्ता पूर्वाधार भयो भने हामीहरूले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ
1: अहिलेको यो प्रविधिको समयमा होइन अब तीव्र प्रविधि छ एप्सहरू छन् गुगल अर्थ छ होइन अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त तर पनि अब पूर्व सूचनाको कुराहरू थियो धेरै अध्ययन अनुसन्धानहरू भएका छन् तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त
0: हजुर पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि किन यो भइरहेको छ तबसम्म भइरहेको छ जबसम्म सरकारले मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत यहाँको लोकप्रिय मिडिया मार्फत सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ विज्ञहरू हुनुहुन्छ उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस् आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस् अरू केही गर्नु पर्न एउटा डेडिकेटेड टिम होस् त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट जियोमर्फोलोजिस्ट हाइड्रोलोजिस्ट कम्तीमा पनि नदी विज्ञहरू पहिरो विज्ञहरू त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस् एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस् यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ अब हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ
1: साझा खबरमा अब मिलिजुली नेपाली तादिङदेखि जाने वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन् परेवा टार नेपाल टार गजुरी टार पिपल टार आदम टार बेलिन टार केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन् यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल त्रिशुली अस्पताल आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट राष्ट्रिय ट्रमा सेन्टर वीरेन्द्र अस्पताल छाउनी टिचिङ अस्पताल वीर अस्पताल पाटन अस्पताल नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ त्यस्तै मनमोहन अस्पताल नर्विक इन्टरनेशनल अस्पताल मनमैजू शुभम इन्टरनेशनल अस्पताल ग्रीन सिटी अस्पताल हेम्स अस्पताल प्रसूति गृह थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन् चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गरेको छ रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री

संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकेको तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईंलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ। तपाईंको जानकारीले बाढ़ीमा हराएका मानिसहरूको खोज तथा उद्धार छिटो अनि प्रभावकारी बन्न सक्नेछ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट प्रभावित भएर मृत्यु हुनेको संख्या 659 रहेको सरकारले बताएको छ। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेका सड़कहरू केही मात्रामा सुचारू हुन थालेका छन्। रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा उद्धार गरिएका व्यक्तिहरूलाई राख्न थालिएको छ। ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ र अस्ट्रेलियामा चलिरहेको टप N20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग 1 विकेटले पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: One more time.
1: साथी मेरो दिदीलाई भन्ने है यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कसरी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो बालाई आफ्नो पसिना नबेच्नु भन्दै अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ फर्केर आउँछ भन्दै है भदौ 6 गते

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी। लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0660 4021 23, 4021 24, मोबाइल 9841 45 14 48।

0: sip on your extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दार्लाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: औठीलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्टुङ, फोन नम्बर 0665-2103,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग, आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
0: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: ya? Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98-5-13-375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania.
1: Extreme energy drink.
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
4: हैन खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
3: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
8: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
9: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
8: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
9: ल भइहाल्छ नि नानी।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर साथ भीमसेन भान्चोक, फोन 0665201120, मोबाइल 9846774745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।